0: Choice FM 90.4 MHz.
1: Choice FM time check.
2: अहिले बिहानको 6 बजेको छ.
1: It's 6 AM.

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 15 गते शुक्रबार, सन् 2026 मे 29 तारीक, अधिक जेठ शुक्ल पक्षको त्रयोदशी तिथि, आज गणतन्त्र दिवस।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेका अर्घाखाँचीको रेडियो मालारानी 95.7 मेगाहर्ज र लमजुङको रेडियो चौतारी 91.4 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भर पर्दो स्रोत बिनै ठूलो आकारको घाटा बजेट ल्याइँदै चालू आर्थिक वर्षको बजेटमा वित्तीय क्षेत्र सुधारका धेरै कार्यक्रम पूरा भएनन्।
0: देशका धेरै ठाउँमा हावाहुरी सहित वर्षा, गर्मीबाट राहत, आज र भोलि पनि हावाहुरी सहित पानी पर्ने।
1: राजदूतका लागि पहिलो पटक आवेदन खुल्ला, अहिले 17 कूटनीतिक नियोग नेतृत्व विहीन, मध्य भदौसम्म थप 7 पद रिक्त हुँदै।
0: एक अर्कालाई युद्ध विराम उल्लंघन गरेको आरोप लगाउँदै अमेरिका र इरान युद्ध अन्त्यका लागि भइरहेको वार्ता प्रयास अन्योलमा।
1: र नेपाली एमएमए फाइटर रविन्द्र ढाट रोड टू यूएफसी को सेमी फाइनलमा, 7 महिला च्याम्पियनशीपमा बंगलादेश सँगै भारत सेमी फाइनलमा।
3: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
3: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
4: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511779619 वा 98576114314 सम्पर्क गर्नुहुन अनुरोध छ।
5: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता

0: जहाँ पहिलो आवास हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास। जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
1: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
2: काया कैरनमा अब खबरको सिलसिला। ठूलो आकारको बजेटको विरोध गर्दै आएका अर्थमन्त्री सोनी मुआगले नै स्रोत समितिले दिएको सीमा नागेर आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै हुनुहुन्छ। राजस्व संकुचित भएको र वैदेशिक अनुदान आशातीत रूपमा बढ़न नसकिरहेका बेला अर्थमन्त्री वाग्ले राजस्व संकलनको महत्वाकांक्षी लक्ष्यसहित ठूलो आकारको घाटा बजेट ल्याउन लाग्नु भएको हो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नेतृत्वको राष्ट्रिय स्रोत अनुमान समितिले आर्थिक वर्ष 2083-84 को बजेट सिलिङ सीमा 18.90 अर्ब रूपियाँ तोकेको थियो, तर त्यो सीमाभित्र रहेर बजेट बनाउन नसक्ने भएपछि आज गएको बुधबार अर्थमन्त्रीकै आग्रहमा बसेको स्रोत समितिले यसअघि दिएको बजेटको सिलिङ बढ़ाएर करिब 21.5 खर्ब हाराहारीमा पुर्याएको छ। त्यस अनुसार 21.5 खर्ब रूपियाँसम्मको बजेट ल्याउन पाइन्छ, तर ठ्याक्कै कति अर्बको बजेट आउँछ भन्ने निश्चित नभएको अर्थमन्त्रीले आज हिजो राति मात्रै गर्नुहुन्छ। बजेट निर्माणमा संलग्न एक अधिकारीले भनेका छन् मेरो अनुमानमा 21-22 खर्ब रूपियाँ भित्रको बजेट आउँछ। 21.5 खर्ब रूपियाँको बजेट आए चालू आर्थिक वर्षको बजेटको संशोधित अनुमान भन्दा 4.5 खर्ब रूपियाँले बढ़ी हुन्छ। आउँदो बजेटमा कर्मचारीको तलब वृद्धि गर्नुपर्ने सरकार दबावमा छ। कृषि ऊर्जा पर्यटन क्षेत्र पनि बजेटको प्राथमिकतामा पर्ने स्रोतले जनाएको छ। बजेट मार्फत सरकारले ठूला पूर्वाधारलाई प्राथमिकता दिएको स्रोतको भनाइरहेको खबर आजको कान्तिपुरले लेखेको छ। सुशासन, आर्थिक पुनर्संरचना तथा समृद्धि, एकीकृत पूर्वाधार, सर्वव्यापी सामाजिक उत्थान तथा मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरण जस्ता सैद्धान्तिक धरातलमा रहेर बजेट ल्याउने अर्थ मन्त्रालयले तयारी गरेको छ। यसैबीच चालू आर्थिक वर्षको बजेटमा ल्याइएका वित्तीय क्षेत्र सुधारका धेरै कार्यक्रम अधुरै रहेका छन्। यस्ता कार्यक्रम विगतदेखि नै बजेटमा आउने तर कार्यान्वयनमा नआउने गरेकोमा चालू आर्थिक वर्षमा पनि त्यस्तै प्रवृत्तिले निरन्तरता पाएको खबर कारोबार दैनिकले लेखेको छ।
1: हिजो बेलुकादेखि देशका धेरै ठाउँमा पानी परेको छ। केही ठाउँमा हावाहुरी समेत चलेको छ। पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै कञ्चनपुरमा 142 मिलिमिटर पानी परेको छ। रूपन्देहीको लुम्बिनी र बुटवल, धादिङ र गोर्खाको सिमानामा पर्ने आरूघाट पर्वत लगायतका ठाउँमा मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकामा गैराती ठूलो पानी परेको छ। ठूलो पानी परेपछि धेरैजसो सड़क जलमग्न भएका छन्। ललितपुरको खुमलटार वर्षा मापन केन्द्रमा रेकर्ड भए अनुसार राति 3 घण्टामै 57 मिलिमिटर पानी परेको छ। सुदूरपश्चिमदेखि बागमती प्रदेशसम्मका धेरै जसो ठाउँमा पानी परेको छ। पानी परेपछि लुम्बिनी र सुदूरपश्चिम सहित धेरै ठाउँका नागरिकले गर्मीबाट राहत पाएका छन्। आज दिनभर र भोलि पनि पानी पर्ने र केही ठाउँमा हावाहुरी समेत चल्ने महाशाखाले जनाएको छ। आज मधेस, कोशी र बागमती प्रदेशका तराई भूभागका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। पश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाड़ी भूभागका थोरै ठाउँहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
2: नेपाली नागरिकको संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना भएको 18 वर्ष पूरा भएको छ। 2065 जेठ 15 गते संविधान सभाको पहिलो बैठकबाट 240 वर्षदेखि सत्तासीन राजतन्त्रात्मक व्यवस्था अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको हो। व्यवस्था प्राप्तिका लागि संघर्ष गरेका नागरिक अगुवा, अर्थशास्त्री, कूटनीतिज्ञ एवं नवयुवा अभियन्ताहरू अबको यात्रा आर्थिक विकास र सुशासन हुनुपर्ने बताउँछन्। गणतान्त्रिक व्यवस्थाले नागरिकलाई सत्ता सञ्चालनको जिम्मेवारी प्रदान गरेको उल्लेख गर्दै उनीहरू अब समुन्नतिका लागि सुशासन मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थायित्वतर्फ केन्द्रित हुनुपर्ने बताउँछन्। गोर्खापत्रमा खबर छ।
1: नेपालको इतिहासमै पहिलो पटक सरकारले खुल्ला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि आवेदन खुल्ला गरेको छ। परराष्ट्र मन्त्रालयले राजदूत तथा स्थायी प्रतिनिधि पदका लागि योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो। राजदूत नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट गर्ने कि विज्ञ तथा अनुभवी व्यक्तिलाई सिधै नियुक्ति गर्ने भन्ने बहस चलिरहेका बेला सरकारको यो कदम आएको हो। आवेदन दिने अन्तिम म्याद जेठ 22 तोकिएको छ। हाल 17 कूटनीतिक नियोग प्रमुख विहीन छन् भने मध्य भदौसम्ममा थप 7 नियोग खाली हुनेछन्। आवेदकसँग अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीति शास्त्र, कानून, अर्थशास्त्र, सार्वजनिक प्रशासन वा सम्बन्धित विषयमा स्नातकोत्तर वा सोभन्दा माथिको शैक्षिक योग्यता हुनुपर्नेछ। साथै कूटनीति, अन्तर्राष्ट्रिय व्यापार तथा बहुपक्षीय वार्ता सम्बन्धी विशेष तालिम वा प्रमाणपत्र पनि आवश्यक हुनेछ। नेपालको परराष्ट्र नीतिसँग सम्बन्धित शैक्षिक प्रकाशन, अनुसन्धान वा विद्वतापूर्ण योगदानलाई अतिरिक्त योग्यता मानिनेछ। कान्तिपुरमा खबर छ।
2: काया कैरनमा बजेटमा कृषि क्षेत्र र मुख्य प्राथमिकता बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556493333, 4935555।
7: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ. बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ.
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ. यतिन्जेल हामीले भरपर्दो स्रोत बिनै ठूलो आकारको घाटा बजेट ल्याइँदै चालू आर्थिक वर्षको बजेटमा वित्तीय क्षेत्र सुधारका धेरै कार्यक्रम पूरा भएनन्. देशका धेरै ठाउँमा हावाहुरीसहित वर्षा गर्मीबाट राहत, राजदूतका लागि पहिलो पटक आवेदन खुल्ला लगायतका खबर प्रस्तुत गर्यौं.
3: अब बाँकी प्रसंग. सरकारले आज ल्याउन लागेको बजेटमा कृषि क्षेत्रतर्फ कस्ता कार्यक्रम र कार्यान्वयनको बजेट के कति होला भनेर चासोका साथ हेरिएको छ. 51 अर्ब हाराहारीको सिलिङभित्र अट्ने कृषि बजेटमा आधा भन्दा धेरै हिस्सा रासायनिक मलको रहन्छ. यस पटकको नीति तथा कार्यक्रम अनुसार केही नयाँ कार्यक्रम पनि समेटिनेछन्. कृषि वन तथा पर्यावरण मन्त्रालयले आउँदो कृषितर्फको बजेट उत्पादन र उत्पादकत्व वृद्धि, किसानलाई सहुलियत तथा रासायनिक मल र यसको विकल्पका कार्यक्रममा केन्द्रित हुने जनाएको छ. थप जानकारी सहित साथी मदन पौड्याल.
4: सरकारले आउँदो आर्थिक वर्षको बजेट आज दिउँसो ल्याउँदैछ. कृषितर्फको सिलिङ अनुसार चालू आर्थिक वर्षको विनियोजित बजेट 57 अर्ब 47 करोड़को तुलनामा केही कम हुने देखिन्छ. बजेटको आकारमा केही कटौती भए पनि मन्त्रालयले उपलब्ध स्रोतलाई उत्पादनमुखी र किसान केन्द्रित बनाउने लक्ष्य राखेको छ. कृषिमा सबैभन्दा धेरै प्राथमिकता रासायनिक मलको विषय पर्छ. चालू वर्षमा कृषिको झण्डै आधा हिस्सा ओगटेको रासायनिक मलको बजेट कार्यान्वयनबाट अहिलेसम्म मलको आपूर्ति अवस्था के छ त? कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठ.
5: हामीलाई जति बजेट प्राप्त छ त्यो बजेट पूरै हाम्रो खर्च हुन्छ. यो वर्ष हामीलाई 28 अर्ब 82 करोड 14 लाख होइन, त्यतिले पनि पुग्दैन जति हामीले मल भित्राइसकेका छौँ. तपाईँलाई थोरै तथ्याङ्कको सहाराले बताउँ भनिहालौँ, यो वर्ष इतिहासमै हामीले सबैभन्दा धेरै रासायनिक मल वितरण गर्छौँ.
4: खेतीको सिजन शुरू भइसकेको छ. किसान यति बेला मुख्य बाली धानको बिउ जोहो तथा ब्याडको तयारीमा छन्. अहिलेसम्म आपूर्ति भएको र सरकारसँग मौजदात झण्डै 1.5 लाख मेट्रिक टन मलले असारसम्म धान नसक्ने अवस्था छ. त्यसपछिका लागि आवश्यक रासायनिक मलको व्यवस्थापन मुख्य चुनौती छ.
5: तीनटा कारण भयो. एउटा त ठ्याक्कै हर्मुजकै कारणले मल आउन रोकियो, त्यहाँ अवरोध भएर. दोस्रो कुरा भनेको चाहिँ यो युद्धको कारणले गर्दा धेरै ठाउँमा फर्टिलाइजर प्लान्टले, खास गरी युरिया प्लान्टले युरिया उत्पादन गर्न नसक्ने अवस्था आएको कारणले गर्दा विश्वव्यापी रूपमा मलको उत्पादन घटेको छ. तेस्रो कुरा भनेको चाहिँ उत्पादन कम, माग बढेको कारणले गर्दाखेरि मूल्य आकाशिएको छ.
4: सरकारको मुख्य प्राथमिकता अझै पनि रासायनिक मल आपूर्तिमै रहेको देखिन्छ. तर पर्याप्त रासायनिक मल आपूर्ति हुन कठिन छ. यस्तो अवस्थामा मलको विकल्पका कार्यक्रम हालैको नीति तथा कार्यक्रमले समेटेको छ. प्राङ्गारिक कृषि सरकारको प्राथमिकतामा परेको छ. नीति तथा कार्यक्रमकै आधारमा बजेट आउने हुँदा अब किसानले जैविक एवं प्राङ्गारिक मलमा पनि अनुदान पाउन सक्नेछन्. यस्तो विकल्प दिगो कृषिका लागि कोसेढुङ्गा बन्न सक्छ भन्नुहुन्छ मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठ.
5: अब विकल्प के त भन्दाखेरि चाहिँ यसपालि चाहिँ यो सबै परिवेशको कारणले गर्दाखेरि पनि नयाँ सरकारको पनि प्राङ्गारिक कृषिलाई प्रवर्धन गर्ने उच्च प्राथमिकतामा राखेको कारणले पनि हामी अर्को वर्षमा अघि हामीले चर्चा गरे जस्तै विभिन्न खालको चाहिँ हाम्रो प्राङ्गारिक खेतीलाई होइन जैविक खेतीलाई प्रवर्धन गर्ने खालको कार्यक्रम हामीले त्यसरी ल्याएको हो. त्यो एकदमै समय सान्दर्भिक छ. त्यसले चाहिँ हामीलाई जुन भन्छौँ नि हाम्रो आत्मनिर्भरमुखी स्थानीय खाद्य प्रणाली विकासको एउटा कोसै ढुङ्गा मान्न सकिन्छ.
2: सरकारले आज ल्याउन लागेको बजेटमा कृषि क्षेत्र र मुख्य प्राथमिकता बारे कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजीको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ. फेरि खबरको सिलसिला राष्ट्रिय मानवाधिकार आयोगले नवयुवा आन्दोलनमा भएका घटना छानबिनपछि 5 दर्जन भन्दा बढ़ी नाम किटान गरेर मानवाधिकार उल्लंघनमा कार्यवाही र थप अनुसन्धानका लागि सरकारलाई सिफारिस गरेसँगै यो कसरी कार्यान्वयन हुन्छ र यसको असर के हुन्छ भन्ने विषयमा चासो बढेको छ। सिफारिस कार्यान्वयनलाई लिएर समाजदेखि सामाजिक सञ्जालसम्म बहस चलिरहेको छ। आयोगले प्रतिवेदनको सिफारिस खण्ड सरकारलाई बुझाउनुका साथै सार्वजनिक पनि गरेको थियो। सरकारले प्रतिवेदन कार्यान्वयन नगरे आयोगले मानवाधिकार उल्लङ्घनकर्ताको अभिलेख राख्न सक्छ, संयुक्त राष्ट्रसंघका विभिन्न मंचमा प्रश्न उठ्न सक्छ र कर्मचारीको वृत्ति विकास र विदेश भ्रमणमा समेत प्रभाव पर्न सक्ने खबर आजका पत्रिकाहरूले छापेका छन्।
3: सरकारले गठन गरेको कार्यदल संविधान संशोधनको बहस पत्र निर्माणको गृह कार्यमा जुटिरहेका बेला प्रमुख राजनैतिक दलहरू पनि संविधानमा संशोधन गर्नुपर्ने विषयमा पार्टीका धारणा तय गर्न आन्तरिक छलफलमा लागेका छन्। कांग्रेस, एमाले र नेकपाले छुट्टा छुट्टै कार्यदल बनाएर संशोधनका प्रस्तावबारे छलफल गरिरहेका छन्। सरकारको कार्यदलले संविधान संशोधनबारे छलफल चलाउने आधारका 54 विषय अघि सारेको छ। तीनै विषयमा सरकारवाला विभिन्न पक्षसँग छलफल चलाएर बहस पत्र तयार गर्ने कार्यदलको तयारीमा छ। सत्तारूढ रासोपाले गएको निर्वाचनको वाचा पत्रकै आधारमा संविधान संशोधनका लागि कार्यदललाई सुझाव दिएको छ। रासोपाले गएको निर्वाचनको वाचा पत्रकै आधारमा बहस पत्र तयार गर्न सुझाव दिएको छ। त्यही अनुसार सरकारले प्रस्ताव अघि बढ़ाएको नेताहरूको भनाइ छ। संविधानका चार खम्बा गणतन्त्र, लोकतन्त्र, संघीयता र समावेशितालाई आधार मानेर संविधान संशोधन हुनुपर्छ। संसदीय प्रणाली बलियो बनाउनुपर्छ, कांग्रेस कार्यदल सदस्य राधेश्याम अधिकारीले बताउनु भएको छ। यसै गरी संविधानको समीक्षा गरी संशोधन गर्न पार्टी सैद्धान्तिक रूपमा सहमत छ, तर सरकारी कार्यदलले प्रस्ताव मागेकाले हामी पनि प्रस्ताव तयार गर्दैछौ, एमाले कार्यदल सदस्य महेश बर्तौला बताउनुहुन्छ। साथै प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक प्रस्ताव अघि सार्ने तयारी रहेको र यी लगायत विषयमा मस्यौदा तयार गरेपछि पार्टीको उच्च तहबाट टुंगो लगाइने नेकपा कार्यदल सदस्य खिमलाल देवकोटाले बताउनु भएको खबर कान्तिपुरमा छ।
6: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट, पुतली सड़क, काठमाडौँ।
2: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
9: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
8: हाम्रा सेवाहरू
9: ओपीडी सेवा,
8: विशेषज्ञ ओपीडी सेवा,
9: निशुल्क औषधि वितरण,
8: सशुल्क फार्मेसी सेवा,
9: फिजियोथेरापी सेवा,
8: अकुपंचर सेवा,
9: योग परामर्श सेवा,
8: क्रियाकल्प सेवा,
9: पूर्व कर्म पंचकर्म सेवा,
8: छार सूत्र सेवा,
9: जलौका सेवा,
8: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
9: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
8: विस्तृत जानकारीका लागि
9: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6096, 98-514-24063।
10: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र डिसमको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। आज मई 29 सगरमाथा दिवस। हरेक वर्ष मनाइने सगरमाथा दिवसले हिमाल संरक्षण, पर्यटन प्रवर्धन र पर्वतारोहीहरूको योगदानलाई सम्मान गर्दछ। सन् 1953 को मई 29 11:30 बजे संसारको सर्वोच्च शिखर सगरमाथा, जहाँ हावाको गति आँधीजै थियो, तापक्रम 0 पछाडि कुदिरहेको थियो, त्यही चुचुरोमा दुईजना मानिस सगौरव उभिएका थिए, जसको पाइलाले इतिहासको नयाँ अध्याय कोर्दै थियो। एक थिए आत्मविश्वासले भरिएका न्यूजील्याण्डका पर्वतारोही एडमन्ड हिलारी र अर्का थिए हिमालका छोरा साहसका पर्याय तेन्जिङ नोर्गे शेर्पा। आज सगरमाथाको आकाशमा ड्रोनको भुनभुन सुनिन्छ। साहसिक पर्यटनको नाममा मानिसहरू उच्च प्रविधियुक्त क्यामेरा बोकेर हिमालको पर्फेक्ट शट लिन तल्लीन छन्। तर यो भीड़भाड़ र व्यावसायिक चमक धमकले ती मानिसहरूको त्यागलाई कता कता ओझेलमा पारेको छ, जसले आफ्नो क्यामेराको लेन्स भन्दा बढ़ी आफ्नो आत्मबललाई विश्वास गर्थे। हिमालमा हाई प्रोफाइल आरोहीहरूको भीड़ बढ़दा सुरक्षा र गोपनीयताको जुन विरोधावास पैदा भएको छ, त्यसले मेलोरी र इर्विनको त्यो शुद्ध साहसिक युगलाई आजको व्यावसायिक युगसँग आम्ने सामने गराएको छ। के शिखर चुम्नु नै सबैभन्दा ठूलो सफलता हो, कि शिखरको बाटोमा हराउनु नै एउटा अदम्य इतिहास? एक अनुत्तरित प्रश्नको जवाफ खोज्ने बेला भएको छ। यस वर्ष सगरमाथा आरोहणका लागि 494 जना आरोहीले अनुमति लिएका थिए, जुन विगतकै तुलनामा सबैभन्दा उच्च संख्या हो। अन्नपूर्ण पोस्टमा खबर छ।
2: अब विदेशको खबर। मध्यपूर्व युद्ध शुरू भएको 3 महिनापछि अमेरिका र इरानले एक अर्कालाई युद्ध विराम उल्लंघन गरेको आरोप लगाएका छन्। यसले युद्ध अन्त्यका लागि भइरहेको वार्ता प्रयासलाई प्रभावित पारेको छ। इजरायलले देशको दक्षिणी भागलाई युद्ध क्षेत्र घोषणा गरेपछि र बेरूत नजिकै आक्रमण बढ़ाएपछि लेबनानी क्षेत्रमा तनाव चर्किएको छ। बिना अनुमति हर्मुज जलमार्ग पार गर्न खोज्ने 4 जहाजमाथि इरानी सेनाले गोली चलाएको इरानी सरकारी प्रसारक आरआईबीले जनाएको छ। इरानले युद्ध शुरू भएदेखि नै जलमार्गमा नाकाबन्दी गर्दै आएको छ। आफ्नो समूहले हर्मुज र वरपरका 5 ड्रोनहरूको आक्रमण र बन्दर अब्बासको दक्षिण बन्दरगाह क्षेत्रको भू नियन्त्रित स्टेशनबाट 6 आक्रमणलाई रोकेको अमेरिकी सेनाले जनाएको छ।
3: अब खेल खबर। नेपाली मिक्स मार्शल आर्ट एमएमए फाइटर रविन्द्र ढाटले रोड टू यूएफसी सीजन 5 सेमी फाइनलमा स्थान बनाएका छन्। मकाउको ग्यालेक्सी अरेनामा हिजो भएको क्वार्टर फाइनलमा ढाटले फिलिपिन्सका किम्बर्ट अलिन्टो जोनलाई दोस्रो राउण्डमा टेक्निकल नकआउट मार्फत पराजित गरे। उनी प्रतियोगिताको अन्तिम चारमा पुग्ने पहिलो नेपाली फाइटर बनेका छन्। खेलको शुरूदेखि नै आक्रामक शैलीमा खेलेको ढाटले दोस्रो राउण्डको अन्त्यतिर लगातार स्ट्राइकर प्रहार गरेका थिए। त्यसपछि रेफ्रीले खेल रोकेका थिए। अल्टिमेट फाइटिङ च्याम्पियनशीप यूएफसीको आधिकारिक नतिजा अनुसार उनले ग्राउण्ड एण्ड पाउण्ड मार्फत जीत दर्ता गरेका हुन्। सेमी फाइनलमा ढाटले अस्ट्रेलियाका काश्यप मर्डोकको सामना गर्दैछन्। मर्डोकले क्वार्टर फाइनलमा जापानका युनोसुके मिनामीलाई हराएका थिए। रोड टू यूएफसी एसियाली खेलाड़ीलाई यूएफसीमा प्रवेश गराउने छनौट प्रतियोगिता हो। प्रतियोगितामा प्रत्येक तौल समूहका विजेताले यूएफसी कन्ट्याक्ट प्राप्त गर्ने व्यवस्था छ। अब प्रसंग 7 महिला च्याम्पियनशीपको। 7 महिला च्याम्पियनशीप अन्तर्गत समूह बीबाट साविक विजेता बंगलादेशसँगै भारत सेमी फाइनलमा प्रवेश गरेका छन्। हिजो सम्पन्न भएको खेलमा बंगलादेशले मालदिप्सलाई 4-2 पराजित गर्दै लगातार दोस्रो जीतसहित अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। यो सँगै मालदिप्स लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ। समूह एमा नेपाल, भूटान र श्रीलंका प्रतिस्पर्धामा छन्। पहिलो खेलमा नेपालसँग 1-0 पराजित भएको भूटानले दोस्रो खेलमा श्रीलंकालाई 4-0 हराउँदै सेमी फाइनलको सम्भावना कायम राखेको छ। नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपालले बराबरी गरे पनि नेपाल सेमी फाइनलमा पुग्नेछ भने जितेमा समूह विजेता बन्नेछ।
2: ताया कैरनमा अब केही खबर संक्षेपमा। मध्य पूर्व युद्धका कारण इन्धनमा भएको उच्च मूल्य वृद्धिले निर्माण क्षेत्रमा मात्र 10 अर्ब रूपियाँको नोक्सानी भएको भन्दै नेपाल निर्माण व्यवसाय महासंघले मूल्य समायोजन गर्न माग गरेको छ। निर्माण व्यवसाय महासंघले गरेको मूल्य वृद्धि समायोजनको मागलाई निजी क्षेत्रका 3 वटै प्रतिनिधिमूलक संस्थाले ऐक्यबद्धता जनाएका छन्।
3: नियमन अभावमा बचत मन परिचालन हुँदा सहकारीमा व्यतिथि भित्रिएको सरकारी अध्ययन प्रतिवेदनले औल्याएको छ। सहकारी क्षेत्रमा बचत संकलन तथा ऋण लगानीको सीमा, साना बचत रकमको बीमा र बचत रकमको स्रोत सीमा बीमा र स्रोत नहुँदा समस्या देखिएको सहकारीमा भएको व्यतिथि जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनले देखाएको हो।
2: र उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थामा जाने गरेका भए पनि राज्यले त्यसको यकिन अभिलेख नराखेको पाइएको छ। नेपाली विद्यार्थी विभिन्न माध्यमबाट छात्रवृत्ति पाएर उच्च शिक्षा अध्ययनका लागि विदेश जाने गरेका छन्। तर ती विद्यार्थी मध्ये कुन तह र विषयमा कति विद्यार्थी त्यसरी विदेश जान्छन् र कति फर्केर आउँछन् भन्ने स्पष्ट तथ्याङ्क सरकारी निकायसँग नभएको खबर आजको गोर्खा पत्रले लेखेको छ। काया कैरनमा अब पालो उखानको।
3: बिगारे जति अरूले सपारे जति आफूले।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: भरपर्दो स्रोत बिनै ठूलो आकारको घाटा बजेट ल्याइँदै चालू आर्थिक वर्षको बजेटमा वित्तीय क्षेत्र सुधारका धेरै कार्यक्रम पूरा भएनन्।
2: देशका धेरै ठाउँमा हावाहुरीसहित वर्षा, गर्मीबाट राहत आज दिनभर र भोलि पनि हावाहुरीसहित पानी पर्ने।
3: राजदूतका लागि पहिलो पटक आवेदन खुल्ला, अहिले 17 कूटनीतिक नियोग नेतृत्व विहीन, मध्य भदौसम्म थप 7 पद रिक्त हुँदै।
2: एक अर्कालाई युद्ध विराम उल्लंघन गरेको आरोप लगाउँदै अमेरिका र इरान युद्ध अन्त्यका लागि भइरहेको वार्ता प्रयास अन्योलमा।
3: र नेपाली एमएमए फाइटर रविन्द्र ढाट रोड टू यूएफसी को सेमी फाइनलमा, 7 महिला च्याम्पियनशीपमा बंगलादेशसँगै भारत सेमी फाइनलमा।
2: र अन्त्यमा आजको कार्टुन। आज हामीले उत्तम नेपालले बनाउनु भएको पुरानो कार्टुन लिएका छौं। गणतन्त्रमा आम नागरिकले खोजेर रोजे जस्तो अझै भइ नसकेको, नयाँ पुराना दलहरूलाई चाहिँ हुनसम्म भएको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ गणतन्त्र भनेर लेखिएको ठूलो दुहुनु गाई छ। एकजना महिला गाईलाई घाँस हाल्दैछिन्, उनका श्रीमान बाल्टी बोकेर पछिल्तिर उभिरहेका छन्। तल भुइँमा एकजना राजनीतिक दल भनेर लेखिएको ठूलो कोट लगाएका मान्छे गाईको थुनमा सिधै पाइप जोडेर दूध चुह्दैछन्। घाँस हाल्ने अर्को, गोबर सोर्ने अर्को, अनि आफू चाहिँ मजाले दूध मात्रै चुस्न पल्केका ती मान्छे रित्तो बाल्टी बोकेर उभिएका तिनै घाँस भकारो गर्ने नागरिकतिर हेरेर भन्दैछन्, तपाईँहरूलाई ए गोबर छँदैछ नि। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। ओमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: Mania
1: Extreme Energy Drink.
2: जय मातृभूमि पार्टीको सूचना राष्ट्रियता जनतन्त्र सुशासन समृद्धि र नेपालवादको नारामा समर्पित कहीँ कतैबाट परिचालित नभई स्वचालित राष्ट्रप्रति पूर्ण वफादार राष्ट्रवादीहरूको समूह रहेको पार्टी जय मातृभूमि पार्टीको गोर्खा जिल्ला समिति निर्वाचन क्षेत्र समिति पालिका समिति र ओडा समिति गठन गर्ने कार्य भइरहेको हुँदा राष्ट्रप्रति वफादार राष्ट्रवादी गोर्खालीहरू यस पार्टीमा रही जिम्मेवारी लिन इच्छुकहरूले सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। सम्पर्क नम्बर 98511 87 127 र 98511 28 411। जय मातृभूमि, जय सुशासन, जय नेपालवाद।
3: भर्ना खुल्यो। गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खामा कक्षा 11 शैक्षिक सत्र 2083 लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोला। पढ़ाइ हुने विषयहरू विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा। हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाई हुने सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला भएको अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा नियमित परीक्षा तथा पृष्ठ पोषण हुने विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खा सम्पर्क नम्बर 98451 25 300 98463 56 4662 98415 019 61 र 98466 40 622

0: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ, शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन भिलेजमा।
1: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
0: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रोजाई,
1: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य होटल गोर्खा इन भिलेज प्राली।
0: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड बस पार्क गोर्खा, फोन 064-420-206, मोबाइल 98-510-21-336।
2: घरको फोहोर वर्गीकरण गर्ने सम्बन्धी सूचना।
3: घरको फोहोर वर्गीकरण गर्ने तरिका:
4: पान्छाबाट निस्कने फोहोर तरकारी र फलफूलका बोक्रा, बासी खाना, हड्डी, प्रयोग गरिसकेका टिश्यू पेपर लगायत अन्य सबै खाले कुहिने फोहोर एकै ठाउँमा राख्ने।
5: प्लास्टिक जन्ने सामान, नफुटेका सिसा जस्तै बोतलहरू, धातु, कपडा, प्लास्टिक तथा प्लास्टिकबाट बनेका सामग्रीहरू जस्ता नकुहिने फोहोर छुट्टा छुट्टै राख्ने।
6: स्वच्छ गोर्खा बनाउने पहिलो कदम घरको फोहोर वर्गीकरण।
7: फोहोर छुट्याऊ, पर्यावरण जोगाऊ, गोर्खा बनाऊ। गोर्खा नगरपालिका गोर्खा संघको सहकारीमा क्लिन गोर्खाद्वारा जारी सन्देश।

0: संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
1: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण,
2: लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण,
1: थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच,
2: साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू,
1: छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क।
2: सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
1: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक बस पार्क गोर्खा, फोन 064-21-315 र मोबाइल 98-560-40-018।

0: स्वाइस एफएम 90.4 मेगाहर्ट्ज।
1: कुनै पनि ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् डेट्रोइट कम्प्युटर्स, काठमाडौँको मूल्यमा थप सुविधा सहित 2 वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ डेट्रोइट कम्प्युटर्स। फोन 067-421-3200 थरमटारी गोर्खा।
2: व्यवसाय गरिरहनु भएको छ, कर र भ्याटको झन्झट पनि छ,
3: विवरण दर्ता रिटर्न फाइल सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी।
2: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श सही नतिजा।
3: कर राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
2: सम्पर्क गुणाकर गौतम, मोबाइल 98560-17970, 98560-17970।

0: Mania, Extreme Energy Drink.
1: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा।
2: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
1: बलियो फर्निचर, सुन्दर घरको पहिचान। पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा। सम्पर्क फोन नम्बर 064-420-212, 064-420-212। तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
3: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
1: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
3: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98576-24-210, 98576-24-210।
4: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना। एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11मा व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
5: हाम्रा विशेषताहरू: दक्ष, अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
4: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका छ दरबार मार्ग गोर्खा। सम्पर्क नम्बर 98560-70-133, 98460-56-415, 98460-89-033, 98460-42-722 र 98560-42-631।
2: आज हाम्रो जीवन एउटा मोबाइलमै भरिन्छ। यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुशी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ हरमटारी गोर्खा। मोबाइल 98511-35194। गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
6: भेट्यो नि, होटल गोर्खा प्यालेस।
2: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
6: कोठा सफा र आरामदायक पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
2: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
5: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
6: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा। फोन नम्बर 064-421-322 र 421-443।

0: मोबाइल 98410 51 227 98410 51 227
1: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
2: महिला पुरुष बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा,
1: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल नारायण वस्त्रालय फुजेलीको कपडा पसल हरमतारी गोर्खा। सम्पर्क नम्बर 98460 26 176 98 16 17 33 51।
0: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
3: तर अहिले जमाना फेरि सकिने तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
4: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब,
3: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
4: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
3: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
4: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98490 39 421, गोर्खा नगरपालिका 6 शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
0: वाओ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
5: हाम्रै बालकृष्ण भाइको मानि।
6: वाओ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अंकलको मानि।
7: वाओ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
8: हाम्रै बालकृष्ण सरको मानि सर।
5: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
8: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
9: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रीट नम्बर 22, जीसा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 98560 40 283 र 98058 48 831।
0: बल्ल बल्ल घर बनाएर सोच्यो, अब भने घर हेर्न लायकको हुने भयो।
10: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
0: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली गिल्ड उद्योग छ नि, युपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
10: हो र दाइ, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
0: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460 70 211 र 98191 23 170।
11: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
0: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
11: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैंचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
0: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
11: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 064-590-111 र 98-560-88-088।
12: गोर्खा नगरपालिका ओडा नम्बर 8 को सूचना। गोर्खा नगरपालिकाले आन्तरिक रोजगारी प्रवर्धनका लागि वैदेशिक रोजगारीबाट फर्किएको यस 8 नम्बर ओडा कार्यालयको क्षेत्रभित्रका इच्छुक व्यक्तिहरूले निशुल्क उद्यमशील तालिममा सहभागी हुनका लागि आवश्यक कागजपत्र सहित निवेदन दिनुहुन हार्दिक अनुरोध छ। आवश्यक कागजातहरू नागरिकता प्रमाण पत्र प्रतिलिपि 1 प्रति, वैदेशिक रोजगारबाट फर्किएको प्रमाण खुल्ने कागजात 1 प्रति, पासपोर्ट साइजको फोटो 1 प्रति र उल्लेखित ढाँचा अनुसारको निवेदन। ऋषिराम खत्री, वडा अध्यक्ष, गोर्खा नगरपालिका ओडा।

0: California.
1: Extreme energy drink.
2: जय मातृभूमि पार्टीको सूचना राष्ट्रियता जनतन्त्र सुशासन समृद्धि र नेपालवादको नारामा समर्पित कहीँ कतैबाट परिचालित नभई स्वचालित राष्ट्रप्रति पूर्ण वफादार राष्ट्रवादीहरूको समूह रहेको पार्टी जय मातृभूमि पार्टीको गोर्खा जिल्ला समिति निर्वाचन क्षेत्र समिति पालिका समिति र ओडा समिति गठन गर्ने कार्य भइरहेको हुँदा राष्ट्रप्रति वफादार राष्ट्रवादी गोर्खालीहरू यस पार्टीमा रही जिम्मेवारी लिन इच्छुकहरूले सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। सम्पर्क नम्बर 98511 87 127 र 98511 28 411। जय मातृभूमि, जय सुशासन, जय नेपालवाद।
3: ग्यारेन्टीका साथ कम्प्युटर मर्मत तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा बी3 कम्प्युटर्स हरमटारी, फोन 0664 21 323।
4: विश्वास तपाईको, सेवा हाम्रो।
5: हैन, एक्लै बसेर के सोचिराको?
6: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिराको, पैसा पनि अलिक कम छ।
5: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
6: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
5: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
6: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
5: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
2: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
5: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
2: विकास मोबाइल सेन्टर हरमटारी 40 चोक गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12 98 16 17 60 12।
5: वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
7: हाम्रै बालकृष्ण भाइको बानी।
8: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अंकलको बानी।
9: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
10: हाम्रै बालकृष्ण सरको बानी सर।
7: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
10: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
11: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोपाइटर बालकृष्ण परियार। सम्पर्क 98560 40 283 र 98058 48 831।
2: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
5: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
2: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
5: गोर्खा गार्डन होटल गोर्खामा, तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
2: गोर्खा गार्डन होटल गोर्खा। सम्पर्क 064-590-111 र 98-560-88-088।

0: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न, कफी पनि खान मन लागेको थियो।
1: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
0: ओहो, केक पेस्ट्री ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
1: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको, बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
0: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
2: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
3: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
2: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 0664226658, मोबाइल नम्बर 97969401403।
3: जथाभावी फोहोर नफाल्न क्लिन गोर्खाको अत्यन्त जरूरी सूचना।
4: नगरपालिका क्षेत्रभित्र जथाभावी फोहोर फाल्न पूर्ण रूपमा निषेध गरिएको छ। सड़क, चोक, सार्वजनिक स्थानहरूमा नगरपालिकाको समन्वयमा क्लिन गोर्खाले आवश्यक डस्टबिनहरू राखेको र सोही डस्टबिनमा फोहोर फाल्नलाई हार्दिक अनुरोध गर्दछौ।
3: सड़क, चोक तथा सार्वजनिक स्थान सबै क्षेत्रमा सीसी क्यामेराबाट निगरानी भइरहेको जानकारी गराउँदछौ। यदि कसैले नियम उल्लंघन गरी जथाभावी फोहोर फालेमा फोहोर मैला 2074 बमोजिम 500 रुपियाँदेखि 1,00,000 जरिवाना लाग्नेछ।
2: स्वच्छ घर, सफा टोल र सुन्दर शहर गोर्खा बनाउने जिम्मेवारी हामी सबैको हो। स्वच्छ वातावरण, स्वस्थ जीवन, क्लिन गोर्खा सँगै स्वच्छ गोर्खा।
3: गोर्खा नगरपालिका गोर्खा संघको सहकार्यमा क्लिन गोर्खाद्वारा जारी सन्देश।
2: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना। एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11 व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
3: हाम्रा विशेषताहरू: दक्ष, अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
2: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका 6 दरबार मार्ग गोर्खा। सम्पर्क नम्बर 98560-70130, 98460-56415, 98460-89033, 98460-42722 र 98560-42631।
0: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
3: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
0: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल, नारायण वस्त्रालय फुजेलेको कपडा पसल, हरमटारी गोर्खा। सम्पर्क नम्बर 98460-26176, 98-16-17-33-51।
2: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
5: तर अहिले जमाना फेरि सके नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
6: विशेष गरी जापानमा वर्किङ भिजामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
5: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
6: विशेष गरी जापानमा वर्किङ भिजामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
5: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
6: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98 94 39 421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।

0: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
1: भेट्यो नि, होटल गोर्खा प्यालेस।
0: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
1: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
0: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
2: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
3: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।

0: California. Extreme energy drink.
1: भर्ना खुल्यो। गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खामा कक्षा एघारमा शैक्षिक सत्र 2083का लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला। पढ़ाई हुने विषयहरू विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा। हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल, दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाई हुने, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला भएको, अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा, नियमित परीक्षा तथा पृष्ठ पोषण हुने, विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था, खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता। श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खा। सम्पर्क नम्बर 98461235, 98463656, 98453662, 98415019161 र 98466042।

0: विज्ञान केन्द्र गोर्खाको अनुरोध। विभिन्न कृषि बालीको खेती गर्ने तथा पाकेका बारी थन्क्याउने सिजन भएकाले आवश्यक कृषि कर्मलाई निरन्तरता दिई सम्भावित खाद्यान्न संकटलाई टारौं। स्वच्छ तथा ताजा फलफूल, तरकारी, दूध, माछा मासु तथा अण्डाको नियमित र सन्तुलित सेवन गरी शरीरको रोगसँग लड्ने क्षमता वृद्धि गरी विभिन्न संक्रामक रोगबाट बचौं। कृषि सम्बन्धी उत्पादन सामग्री रोग किरा तथा अन्य प्राविधिक समस्या तथा उत्पादनको बजारीकरणमा समस्या परेमा कृषि ज्ञान केन्द्र गोर्खामा सम्पर्क गर्नुहोला। कृषि ज्ञान केन्द्र गोर्खा।
1: हाम्रो वन हाम्रो जीवन।
2: आदिवासी जनजाति र स्थानीय समुदायको पहिचान यहीबाट सुरु हुन्छ।
1: वर्षेनी वन डढेलोको कारणले वनको स्रोत विनाश गरी हामीहरूको जीवन, संस्कृति र जीविकोपार्जनमा गहिरो असर पारिरहेको छ।
2: आउनुहोस् हामी सबै मिलेर वन डढेलो न्यूनीकरणमा जुटौं, किनकि वन जोगियो भने मात्र हाम्रो भविष्य सुरक्षित रहन्छ र समग्र वातावरण पनि स्वच्छ रहन्छ।
1: त्यसैले बेलैमा वन व्यवस्थापन गरी वन क्षेत्रबाट सुकेका पात पतिंगर, झाडी लगायत ज्वलनशील वस्तु हटाऊ।
2: सुक्खा मौसममा सलाई, लाइटर जस्ता आगोजन्य वस्तुले वनमा प्रवेश नगरौं र अरूलाई पनि प्रवेश गर्न रोक लगाऊ।
1: सकेसम्म डढेलो लाग्न नदिऊ, लागिहालेमा सबै मिलेर तुरन्त निभाऊ। जिम्मेवार नागरिकको भूमिका खेलौ, आफू बाँच्नका लागि वनलाई बचाऊ। डिभिजन वन कार्यालय गोर्खा संघको सहकार्यमा आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिप्रेटको अनुरोध।

0: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
1: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
2: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
1: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9841527 9841527।

0: मलाई पनि कस्तो खुसी लाग्छ, राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि। पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ।
1: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
2: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
0: पक्कै पनि। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 98111-93-54, 98111-93-54। गोर्खा नगरपालिका वडा नम्बर 8 को सूचना। गोर्खा नगरपालिकाले आन्तरिक रोजगारी प्रवर्धनका लागि वैदेशिक रोजगारीबाट फर्किएको यस 8 नम्बर वडा कार्यालयको क्षेत्रभित्रका इच्छुक व्यक्तिहरूले निशुल्क उद्यमशील तालिममा सहभागी हुनका लागि आवश्यक कागजपत्र सहित निवेदन दिनुहुन हार्दिक अनुरोध छ। आवश्यक कागजातहरू नागरिकता प्रमाण पत्र प्रतिलिपि 1 प्रति, वैदेशिक रोजगारबाट फर्किएको प्रमाण खुल्ने कागजात 1 प्रति, पासपोर्ट साइजको फोटो 1 प्रति र उल्लेखित ढाँचा अनुसारको निवेदन। ऋषिराम खत्री, वडा अध्यक्ष, गोर्खा नगरपालिका, वडा नम्बर 8।

0: Mania.
1: Extreme energy drink.
2: होइन, एक्लै बसेर के सोचिरहेको?
3: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
2: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
3: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
2: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
3: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
2: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
4: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
2: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
4: विकास मोबाइल सेन्टर हरमटारी चालिसे चोक गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12, 98 16 17 60 12।
5: व्यवसाय गरिरहनु भएको छ, कर र भ्याटको झन्झट पनि छ?
6: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड फ्याट कन्सल्टेन्सी।
5: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
6: कर, राजस्व तथा भ्याट सेवा परामर्शको लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
5: सम्पर्क गुणाखर गौतम, मोबाइल 98 560 17 970, 98 560 17 970।
7: हजुरहरू पनि म जस्तै हुनुहुन्छ, सुनको गहना एकदमै मनपर्ने तर सुनको भाव सुन्न साथ डर लाग्ने? चिन्तै नगर्नुहोस्, त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राइस सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ? अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन, सम्पर्क कारा कलेक्सन 98 066 63 381, व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
2: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
8: भेटे नि, होटल गोर्खा प्यालेस।
2: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
8: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
2: ए त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
4: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
9: सम्पर्क होटल गोर्खा प्यालेस हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।

0: संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
1: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण,
2: लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण,
1: थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच,
2: साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू,
1: छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क।
2: सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
1: थप जानकारीको लागि संगम मेडिहेल्थ क्लिनिक बस पार्क गोर्खा, फोन 064-421-315 र मोबाइल 98-560-40-018।
0: बल्ल बल्ल घर बनाएर सकियो, अब भने घर हेर्न लायकको हुने भयो।
3: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
0: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
3: हो र दाई, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
0: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460-70211 र 98191-23170।
4: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका 6 आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
0: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टिभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
4: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
0: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका 6 आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98576-24210, 98576-24210।
5: कुनै पनि ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् बी3 कम्प्युटर्स। काठमाडौँको मूल्यमा थप सुविधा सहित 2 वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ बी3 कम्प्युटर्स। फोन 064-421-315 गोर्खा।

0: गोर्खा जिल्लाकै विश्वासिलो सुन चाँदी पसल
1: नारायण सुन चाँदी पसल बैंक रोड बस पार्क गोर्खा। फोन नम्बर 064-20-670 मोबाइल नम्बर 98-460-56-238।
2: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
3: महिला पुरुष बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा,
2: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल
4: नारायण वस्त्रालय फुजेलीको कपडा पसल हरमतारी गोर्खा। सम्पर्क नम्बर 98460-26176, 98-16-17-33-51।

0: बाटुली हो।
1: होइन, सुने पनि नसुने चाहिँ गरे कि हो कि क्या हो?
2: लौ मारे, चिन्नु नजान्नु घटाडी मागी त्यसै पनि आङ्गला।

0: चॉइस एफएम 90.4 मेगाहर्ट्ज।
1: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिर जानु पर्ने हुन्थ्यो,
2: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
3: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हब।
2: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
3: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हब।
2: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
3: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98 94 39 421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
4: गोर्खा नगर क्षेत्रभित्र फोहोर संकलन गरिने सम्बन्धी सूचना।
5: गोर्खा नगरपालिका क्षेत्रभित्रका घर घरबाट फोहोर नियमित रूपमा संकलन हुँदै आएको जानकारी गराउँदै आफ्नो क्षेत्रमा तोकेको दिन र समयमा फोहोर संकलन गर्न आउने गाड़ीलाई कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै राखिदिई पठाउनु हुनका साथै फोहोर संकलनमा सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौ।
4: स्वच्छ घर, सफा टोल र सुन्दर शहर गोर्खा बनाउने जिम्मेवारी हामी सबैको हो। फोहर मैलालाई उचित वर्गीकरण गरी घरमा छुट्याएर राखौं, वातावरणको संरक्षण र सम्वर्धन गरौं, जथाभावी फोहर मैला नफालौं र फाल्न नदिऊ।
5: स्वच्छ वातावरण, स्वस्थ जीवन, क्लीन गोर्खासँगै स्वच्छ गोर्खा।
4: गोर्खा नगरपालिका गोर्खासँगको सहकारीमा क्लीन गोर्खाको अनुरोध।
5: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना। एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11 व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
6: हाम्रा विशेषताहरू: दक्ष, अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
5: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका 6 दरबार मार्ग गोर्खा, सम्पर्क नम्बर 98 560 70 130, 98 460 56 415, 98 460 89 033, 98 460 42 722 र 98 560 42 631।

भर्ना खुल्यो। गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खामा कक्षा 11 शैक्षिक सत्र 2083 का लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला। पढ़ाई हुने विषयहरू विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा। हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल, दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाई हुने, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला भएको, अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा, नियमित परीक्षा तथा पृष्ठ पोषण हुने, विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था, खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता। श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खा। सम्पर्क नम्बर 98461253, 98463656, 98415019, 61 र 98466042।

विज्ञान पोलिक्लिनिक सेन्टर प्राली अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0664 2790, 98 5604046 र 98 5604091।

0: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
1: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
2: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
1: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9840-51-227, 9840-51-227। वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
3: हाम्रै बालकृष्ण भाइको मानि।
4: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलको मानि।
5: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
6: हाम्रै बालकृष्ण सरको मानि सर।
7: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
8: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
9: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्टेट नम्बर 22, जीसा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 9856-40-283 र 9008-48-831।
10: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊँ न, कफी पनि खान मन लागेको थियो।
11: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
10: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
11: त्यसैले त मैले तिमीलाई हालेर आएको, बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
10: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
1: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
12: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
1: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 0664-20-6।

0: थियो, बोल्न पनि कस्तो डराउँथ्यो। हेर त अहिले कस्तो राम्रो भएको छ
1: मामु। अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
2: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
0: पक्कै पनि। बेस ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 98111 93 54, 98111 93 54।

0: Bonia.
1: Extreme energy drink.
2: जय मातृभूमि पार्टीको सूचना राष्ट्रियता जनतन्त्र सुशासन समृद्धि र नेपालवादको नारामा समर्पित कहीँ कतैबाट परिचालित नभई स्वचालित राष्ट्रप्रति पूर्ण वफादार राष्ट्रवादीहरूको समूह रहेको पार्टी जय मातृभूमि पार्टीको गोर्खा जिल्ला समिति निर्वाचन क्षेत्र समिति पालिका समिति र ओडा समिति गठन गर्ने कार्य भइरहेको हुँदा राष्ट्रप्रति वफादार राष्ट्रवादी गोर्खालीहरू यस पार्टीमा रही जिम्मेवारी लिन इच्छुकहरूले सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। सम्पर्क नम्बर 98511 87 127 र 98511 28 411। जय मातृभूमि, जय सुशासन, जय नेपालवाद।
3: ग्यारेन्टीका साथ कम्प्युटर मर्मत गर्नु परेमा तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा बी3 कम्प्युटर्स फोन 067-421-323 हरमटारी गोर्खा।
4: हाम्रो वन हाम्रो जीवन।
2: आदिवासी जनजाति र स्थानीय समुदायको पहिचान यहीबाट शुरू हुन्छ।
4: वर्षेनी वन डढेलोको कारणले वनको स्रोत विनाश गरी हामीहरूको जीवन संस्कृति र जीविकोपार्जनमा गहिरो असर पारिरहेको छ।
2: आउनुहोस् हामी सबै मिलेर वन डढेलो न्यूनीकरणमा जुटौं, किनकि वन जोगियो भने मात्र हाम्रो भविष्य सुरक्षित रहन्छ र समग्र वातावरण पनि स्वच्छ रहन्छ।
4: त्यसैले बेलैमा वन व्यवस्थापन गरी वन क्षेत्रबाट सुकेका पात पतिङ्गर झाडी लगायत ज्वलनशील वस्तु हटाऊ।
2: सुक्खा मौसममा सलाई लाइटर जस्ता आगोजन्य वस्तुले वनमा प्रवेश नगरौं र अरूलाई पनि प्रवेश गर्न रोक लगाऊ।
4: सकेसम्म डढेलो लाग्न नदिऊ, लागिहालेमा सबै मिलेर तुरन्त निभाऊ। जिम्मेवार नागरिकको भूमिका खेलौं, आफू बाँच्नका लागि वनलाई बचाऊ। डिभिजन वन कार्यालय गोर्खा संघको सहकार्यमा आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिप्रेटको अनुरोध।
5: होइन, एक्लै बसेर के सोचिरहेको?
6: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
5: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
6: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
5: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
6: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
5: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
2: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
4: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
2: विकास मोबाइल सेन्टर हरमटारी 40 चोक गोर्खा। सम्पर्क नम्बर 98-16-17-60-12 98-16-17-60-12। गोर्खा नगरपालिका ओडा नम्बर 8 को सूचना। गोर्खा नगरपालिकाले आन्तरिक रोजगारी प्रवर्धनका लागि वैदेशिक रोजगारीबाट फर्किएको यस 8 नम्बर ओडा कार्यालयको क्षेत्रभित्रका इच्छुक व्यक्तिहरूले निशुल्क उद्यमशील तालिममा सहभागी हुनका लागि आवश्यक कागजपत्र सहित निवेदन दिनुहुन हार्दिक अनुरोध छ। आवश्यक कागजातहरू नागरिकता प्रमाण पत्र प्रतिलिपि 1 प्रति, वैदेशिक रोजगारबाट फर्किएको प्रमाण खुल्ने कागजात 1 प्रति, पासपोर्ट साइजको फोटो 1 प्रति र उल्लेखित ढाँचा अनुसारको निवेदन। ऋषिराम खत्री, ओडा अध्यक्ष, गोर्खा नगरपालिका, ओडा नम्बर 8।
5: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
7: भेटे नि, होटल गोर्खा प्यालेस।
5: त्यही त, नामलाई कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
7: कोठा सफा र आरामदाय पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
5: ए त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
2: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
8: सम्पर्क होटल गोर्खा प्यालेस हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।

0: व्यवसाय गरिरहनु भएको छ? कर र भ्याटको झन्झट पनि छ?
1: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड फ्याट कन्सल्टेन्सी।
0: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
1: कर, राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
0: सम्पर्क गुणाखर गौतम, मोबाइल 98560 17970 98560 17970।

0: आज हाम्रो जीवन एउटा मोबाइलमै भरिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुशी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा। मोबाइल 98511 35194। दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ, शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन भिलेजमा।
1: आरामदायक र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
0: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रुचाई,
1: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य, होटल गोर्खा इन भिलेज प्राली।
0: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 0664420206, मोबाइल 98510213636।
2: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
3: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ।
0: विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
4: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर, गोर्खा।
0: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी, गोर्खा। मोबाइल 98410 51227, 98410 51227।
5: युरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ, पर्याप्त प्राङ्गारिक मल सँगसँगै डीएपी, पोटास र युरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौं। रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ, त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौं, माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ। रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू, प्राङ्गारिक र रासायनिक मलको सिफारिस मात्रालाई ध्यान दिई उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ। बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठे मल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ। युरिया मल मात्र प्रयोग गर्नुहुँदैन, सिफारिस मात्रामा डीएपी, पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ। खाद्यान्न, तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डीएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ। युरिया मलको सिफारिस मात्राको 1/4 भाग बिरुवा रोपेको करिब 1 महिनामा र बाँकी 1/4 मात्रा बाली पोटाउने बेला करिब 2 महिनामा प्रयोग गर्नुपर्दछ। यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी लिनुहोस्। मलखाद सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ। सम्पर्क नम्बर 98678373632 र 98432858516। कृषक हितका लागि जारी सन्देश, गण्डकी प्रदेश सरकार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, गोर्खा।

0: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना। एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11 व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू: दक्ष, अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
0: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका 6 दरबार मार्ग गोर्खा, सम्पर्क नम्बर 98560 70 130, 98460 56 415, 98460 89 033, 98460 42 722 र 98560 42 631।
2: हजुरहरू पनि म जस्तै हुनुहुन्छ, सुनको गहना एकदमै मन पर्ने तर सुनको भाव सुन्न साथ डर लाग्ने। चिन्तै नगर्नुहोस्, त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राइस सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ? अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन सम्पर्क कारा कलेक्सन 98060 63 381, व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
3: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
1: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
3: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल गोर्खा, सम्पर्क नम्बर 98460 26 176, 98 16 17 33 51।
4: तपाईँको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका 6 आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
5: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
4: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
5: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका 6 आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98576 24 210, 98576 24 210।
1: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स हरमटारी गोर्खा।
0: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
1: बलियो फर्निचर, सुन्दर घरको पहिचान, पवित्र फर्निचर सप्लायर्स हरमटारी गोर्खा। सम्पर्क फोन नम्बर 064 20 212, 064 20 212।

0: गोर्खा जिल्लाकै विश्वासिलो सुन चाँदी पसल
1: नारायण सुन चाँदी पसल बैंक रोड बसपार गोर्खा। फोन नम्बर 064-2470 मोबाइल नम्बर 98-4656-2038।
2: बल्ल बल्ल घर बनाएर सक्यो, अब भने घर हेर्न लायकको हुने भयो।
3: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका रेलिङ गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
2: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
3: हो र दाई, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भएँ।
2: गोर्खाली ग्रिल उद्योग गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटलवर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460-70211 र 98191-23170।

भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खामा कक्षा एघारमा शैक्षिक सत्र 2083का लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला। पढ़ाई हुने विषयहरू विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा। हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल, दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाइ हुने, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला भएको, अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा, नियमित परीक्षा तथा पृष्ठ पोषण हुने, विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था, खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता। श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खा। सम्पर्क नम्बर 9841625300, 9863656462, 9415019161 र 9466042।

0: वाओ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
1: हाम्रै बालकृष्ण भाइकोमा नि।
2: वाओ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलकोमा नि।
3: वाओ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
4: हाम्रै बालकृष्ण सरकोमा नि सर।
1: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
5: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
6: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसासा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 98560-40283 र 98058-48831।
7: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊँ न। कफी पनि खान मन लागेको थियो।
8: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
7: ओहो, केक पेस्ट्री ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
8: त्यसैले त मैले तिमीलाई हालेर आएको, बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
7: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
9: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
10: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
9: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 0664-20-658, मोबाइल नम्बर 97-69-491-403। एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जान पर्ने हुन्थ्यो,
7: तर अहिले जमाना फेरि सके नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामा उपलब्ध छ।
11: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब।
7: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
11: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब।
7: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
11: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-94-39-421, गोर्खा नगरपालिका 6, शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
12: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, स्योर गर्दिन कि क्या हो?
13: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
14: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ, कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
15: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: तिम्रो छोरीको अक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नडराई स्टेजमा कस्तो मजाले बोलेको।
16: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ, राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि। पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ।
17: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
0: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
16: पक्कै पनि, बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 98111-91354, 98111-91354।

0: Stefania.
1: Extreme energy drink.
2: व्यवसाय गरिरहनु भएको छ, कर र भ्याटको झन्झट पनि छ,
3: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड फ्याट कन्सल्टेन्सी।
2: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
3: कर, राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
2: सम्पर्क गुणाकर गौतम, मोबाइल 98560 1970, 98560 1970। संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
3: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण, लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण, थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच, साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू, छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क। सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक, बस पार्क, गोर्खा, फोन 0064 21 315 र मोबाइल 98560 40 018।
2: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिर जानु पर्ने हुन्थ्यो,
4: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
5: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
4: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
5: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
4: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
5: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98490 39 421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
6: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
7: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
6: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल जहाँ सबै प्रकारका कपडा पाइन्छ।
8: गोर्खा बजार कालिका काखैमा
6: नारायण वस्त्रालय पुजेलेको कपडा पसल, हरमतारी, गोर्खा। सम्पर्क नम्बर 98460 26176, 98 16 17 33 51।

0: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
1: भेटे नि, होटल गोर्खा प्यालेस।
0: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
1: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
0: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
2: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
3: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
4: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली, अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिसर सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 064-420-790, 98-560-40-046 र 98-560-40-901।
5: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना। एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11मा व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
6: हाम्रा विशेषताहरू: दक्ष, अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
5: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका 6 दरबार मार्ग गोर्खा, सम्पर्क नम्बर 98-560-70-133, 98-460-56-415, 98-460-89-033, 98-460-42-722 र 98-560-42-631।

0: California.
1: Extreme energy drink.
2: होइन, एक्लै बसेर के सोचिरहेको?
3: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
2: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
3: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
2: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
3: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
2: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
4: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
2: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
4: विकास मोबाइल सेन्टर हरमटारी चालिसे चोक गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12, 98 16 17 60 12।
5: आजको बजार अनुसार छापावाल सुनको मूल्य प्रति तोला 3 लाख रुपैयाँ पुग्यो।
6: हजुरहरू पनि म जस्तै हुनुहुन्छ, सुनको गहना एकदमै मन पर्ने तर सुनको भाव सुन्न साथ डर लाग्ने। चिन्तै नगर्नुहोस्, त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राइस सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ? अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन सम्पर्क कारा कलेक्सन 98 066 63 381, व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।

0: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
1: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
2: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
1: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98410 51227, 98410 51227।

0: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न, कफी पनि खान मन लागेको थियो।
1: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
0: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
1: त्यसैले त मैले तिमीलाई हालेर आएको, बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
0: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
2: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
3: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
2: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा। फोन नम्बर 0664206658, मोबाइल नम्बर 97969401403।
4: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
2: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
4: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैंचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
2: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
4: गोर्खा गार्डन होटल, गोर्खा। सम्पर्क 0064590111 र 98560088088।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खामा कक्षा 11 शैक्षिक सत्र 2083 लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला। पढ़ाई हुने विषयहरू विज्ञान, कम्प्यूटर विज्ञान, व्यवस्थापन, शिक्षा। हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल, दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाई हुने, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्यूटर प्रयोगशाला भएको, अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा, नियमित परीक्षा तथा पृष्ठपोषण हुने, विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था, खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता। श्री शक्ति माध्यमिक विद्यालय पाटीचौर गोर्खा। सम्पर्क नम्बर 98465300, 98463656462, 98415019 र 98466042।

0: वाओ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
1: हाम्रै बालकृष्ण भाइकोमा नि।
2: वाओ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलकोमा नि।
0: वाओ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
3: हाम्रै बालकृष्ण सरकोमा नि सर।
1: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
4: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
5: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रिट नम्बर 22, जीसासा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 98560 40283 र 98058

0: California.
1: Extreme energy drink.
2: व्यवसाय गरिरहनु भएको छ? कर र भ्याटको झन्झट पनि छ?
3: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी।
2: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
3: कर, राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
2: सम्पर्क गुणाखर गौतम, मोबाइल 9856170970, 9856170970।
4: कुनै पनि ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् डेट्री कम्प्युटर्स। काठमाडौँको मूल्यमा थप सुविधा सहित दुई वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ डेट्री कम्प्युटर्स। फोन 067-421-3700 धरमटारी गोर्खा।
5: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 064-420-790, 98-560-40-046 र 98-560-40-901।
2: आज हाम्रो जीवन एउटा मोबाइलमै भरिन्छ। यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ हरमटारी गोर्खा। मोबाइल 98-511-35194।

0: घरको फोहोर वर्गीकरण गर्ने सम्बन्धी सूचना।
1: घरको फोहोर वर्गीकरण गर्ने तरिका।
2: पान्छाबाट निस्कने फोहोर तरकारी र फलफूलका बोक्रा, बासी खाना, हड्डी, प्रयोग गरिसकेका टिस्यू पेपर लगायत अन्य सबै खाले कुहिने फोहोर एकै ठाउँमा राख्ने।
3: प्लास्टिक जन्ने सामान, नफुटेका सिसा जस्तै बोतलहरू, धातु, कपडा, प्लास्टिक तथा प्लास्टिकबाट बनेका सामग्रीहरू जस्ता नकुहिने फोहोर छुट्टा छुट्टै राख्ने।
2: स्वच्छ गोर्खा बनाउने पहिलो कदम घरको फोहोर वर्गीकरण।
0: फोहोर छुट्याऊ, पर्यावरण जोगाऊ, स्वच्छ गोर्खा बनाऊ। गोर्खा नगरपालिका गोर्खा संघको सहकारीमा क्लिन गोर्खाद्वारा जारी सन्देश। गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
4: भेटे नि, होटल गोर्खा प्यालेस।
0: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
4: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
0: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
1: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
5: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
0: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
6: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
7: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब।
6: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
7: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब।
6: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
7: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-94-39-421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
0: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ? शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन्भिटेजमा।
2: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
0: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रुचाई,
1: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य, होटल गोर्खा इन भिलेज प्राली।
0: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा, फोन 064-420-206, मोबाइल 98-510-21-336। होइन, एक्लै बसेर के सोचिरहेको?
8: ए, तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
0: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
8: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
0: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
8: त्यसो भए त झन् सजिलो रहेछ, अरू के पाइन्छ?
0: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि, बिग्रेको मोबाइल पनि मरमत गरिन्छ।
1: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
0: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
1: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा, सम्पर्क नम्बर 98-16-17-60-12, 98-16-17-60-12।
0: बल्ल बल्ल घर बनाएर सोच्यो, अब भने घर हेर्न लायकको हुने भयो।
1: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
0: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाले ग्रिल उद्योग छँदैछ नि, युपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
1: हो र दाइ, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
0: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुचेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरूङ, मोबाइल 98460 70211 र 98191 23170।

0: California.
1: Extreme energy drink.
2: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा।
3: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
2: बलियो फर्निचर, सुन्दर घरको पहिचान। पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा। सम्पर्क फोन नम्बर 064-420-212, 064-420-212।
3: भर्ना खुल्यो। गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खामा कक्षा 11 शैक्षिक सत्र 2083 का लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला। पढ़ाई हुने विषयहरू विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा। हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल, दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाई हुने, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला भएको, अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा, नियमित परीक्षा तथा पृष्ठ पोषण हुने, विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था, खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता। श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खा। सम्पर्क नम्बर 98465-3600, 98463-56462, 98415-019-61 र 98466-40622।

0: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना। एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11 व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू: दक्ष, अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
0: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका 6 दरबार मार्ग गोर्खा, सम्पर्क नम्बर 98560 70 130, 98460 56 415, 98460 89 033, 98460 42 722 र 98560 42 631। हाम्रो वन हाम्रो जीवन।
1: आदिवासी, जनजाति र स्थानीय समुदायको पहिचान यहीबाट शुरू हुन्छ।
0: वर्षेनी वन डढेलोको कारणले वनको स्रोत विनाश गरी हामीहरूको जीवन, संस्कृति र जीविकोपार्जनमा गहिरो असर पारिरहेको छ।
1: आउनुहोस्, हामी सबै मिलेर वन डढेलो न्यूनीकरणमा जुटौं, किनकि वन जोगियो भने मात्र हाम्रो भविष्य सुरक्षित रहन्छ र समग्र वातावरण पनि स्वच्छ रहन्छ।
0: त्यसैले बेलैमा वन व्यवस्थापन गरी वन क्षेत्रबाट सुकेका पात पतिंगर, झाडी लगायत ज्वलनशील वस्तु हटाऊ।
1: सुक्खा मौसममा सलाई, लाइटर जस्ता आगोजन्य वस्तुले वनमा प्रवेश नगरौं र अरूलाई पनि प्रवेश गर्न रोक लगाऊ।
0: सकेसम्म डढेलो लाग्न नदिऊ, लागिहालेमा सबै मिलेर तुरन्त निभाऊ। जिम्मेवार नागरिकको भूमिका खेलौं, आफू बाँच्नका लागि वनलाई बचाऊ। डिभिजन वन कार्यालय गोर्खासंघको सहकार्यमा आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिप्रेटको अनुरोध।

0: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
1: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
2: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
1: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9840-51-227, 9840-51-227। वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
3: हाम्रै बालकृष्ण भाइको मानि।
4: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अंकलको मानि।
5: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
6: हाम्रै बालकृष्ण सरको मानि सर।
7: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
8: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
9: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रिट नम्बर 22, जीसा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 9856-40-283 र 9008-48-831।
10: गोर्खा नगरपालिका वडा नम्बर 8 को सूचना। गोर्खा नगरपालिकाले आन्तरिक रोजगारी प्रवर्धनका लागि वैदेशिक रोजगारीबाट फर्किएको यस 8 नम्बर वडा कार्यालयको क्षेत्रभित्रका इच्छुक व्यक्तिहरूले निशुल्क उद्यमशील तालिममा सहभागी हुनका लागि आवश्यक कागजपत्र सहित निवेदन दिनुहुन हार्दिक अनुरोध छ। आवश्यक कागजातहरू नागरिकता प्रमाणपत्र प्रतिलिपि 1 प्रति, वैदेशिक रोजगारबाट फर्किएको प्रमाण खुल्ने कागजात 1 प्रति, पासपोर्ट साइजको फोटो 1 प्रति र उल्लेखित ढाँचा अनुसारको निवेदन। ऋषिराम खत्री, ओडा अध्यक्ष, गोर्खा नगरपालिका, ओडा नम्बर 8।
11: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाम न। कफी पनि खान मन लागेको थियो।
12: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
11: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
12: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
11: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
13: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
10: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
13: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 0664-20-658, मोबाइल नम्बर 97-69-4-91-403।
14: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
13: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
14: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
13: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
14: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0064-590-111 र 9856-88-088।
1: तिम्रो छोरीको अक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नडराई स्टेजमा कस्तो मजाले बोलेको।
15: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ, राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि। पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ।
16: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
1: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
15: पक्कै पनि, बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 9811-91-354, 9811-91-354।

0: गोर्खा जिल्लाकै विश्वासिलो सुन चाँदी पसल
1: नारायण सुन चाँदी पसल बैंक रोड बस पार्क गोर्खा। फोन नम्बर 0664 20 670, मोबाइल नम्बर 98465658238।
2: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
3: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
2: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
3: नित्य इलेक्ट्रोनिक्स गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98576 24 210, 98576 24 210।
4: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
5: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
4: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल जहाँ सबै प्रकारका कपडा पाइन्छ।
6: गोर्खा बजार कालिका काखैमा
4: नारायण वस्त्रालय पुजेलेको कपडा पसल हरमतारी गोर्खा। सम्पर्क नम्बर 98460 26 176, 98 16 17 33 51।
3: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ? शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन्भिटेजमा।
7: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
3: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रोजाई,
7: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य होटल गोर्खा इन भिलेज प्राली।
3: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड बस पार्क गोर्खा। फोन 0664 20 206, मोबाइल 98 510 21 336।

0: आजको बजार अनुसार छापावाल सुनको मूल्य प्रति तोला 3 लाख रुपियाँ पुग्यो।
1: हजुरहरू पनि म जस्तै हुनुहुन्छ, सुनको गहना एकदमै मनपर्ने तर सुनको भाव सुन्न साथ डर लाग्ने, चिन्तै नगर्नुहोस्। त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राइस सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ? अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन सम्पर्क कारा कलेक्सन 98063381, व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
2: भर्ना खुल्यो। गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खामा कक्षा 11 शैक्षिक सत्र 2083 लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला। पढ़ाई हुने विषयहरू विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा। हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल, दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाई हुने, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला भएको, अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा, नियमित परीक्षा तथा पृष्ठ पोषण हुने, विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था, खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता। श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खा। सम्पर्क नम्बर 98461253, 98463656, 98415019 र 98466042।

0: संगम मेडी हेल्थ क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
1: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण,
2: लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण,
1: थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच,
2: साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू,
1: छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क।
2: सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
1: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक बस पार्क गोर्खा, फोन 064-21-315 र मोबाइल 98-560-40-018।
0: ग्यारेन्टीका साथ कम्प्युटर मर्मत तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा बी3 कम्प्युटर हरमटारी, फोन 064-21-323।
3: विश्वास तपाईँको सेवा हाम्रो।

0: me a
1: extreme energy drink.
2: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यौ त?
3: भेट्यो नि, होटल गोर्खा प्यालेस।
2: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
3: कोठा सफा र आरामदायक पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
2: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
4: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
5: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
2: होइन, एक्लै बसेर के सोचिरहेको?
6: ए, तिमी पो नयाँ मोबाइल किन्ने भनेको, कहाँ किन्ने होला भनेर सोचिरहेको। पैसा पनि अलिक कम छ।
2: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न। अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
6: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
2: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
6: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
2: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मरमत गरिन्छ।
4: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्,
2: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
4: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 98-16-17-60-12, 98-16-17-60-12।

0: सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
1: वन डडेलो रोकथामको लागि डिभिजन वन कार्यालय गोर्खाको सार्वजनिक अपील।
2: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डडेलो हो। वनमा डडेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डडेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले
3: वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्न नगराउनु हुन डिभिजन वन कार्यालय गोर्खा हार्दिक अपील गर्दछ।

0: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो।
1: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
2: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हब।
1: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
2: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हब।
1: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
2: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 9849394421, गोर्खा नगरपालिका 6 शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
0: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना। एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11 व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
3: हाम्रा विशेषताहरू: दक्ष, अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
0: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका 6 दरबार मार्ग गोर्खा, सम्पर्क नम्बर 9556070133, 9846056415, 9846099033, 9846042722 र 9856042631। हाम्रो वन, हाम्रो जीवन।
3: आदिवासी जनजाति र स्थानीय समुदायको पहिचान यहीबाट सुरु हुन्छ।
0: वर्षेनी वन डढेलोको कारणले वनको स्रोत विनाश गरी हामीहरूको जीवन, संस्कृति र जीविकोपार्जनमा गहिरो असर पारिरहेको छ।
3: आउनुहोस्, हामी सबै मिलेर वन डढेलो न्यूनीकरणमा जुटौं, किनकि वन जोगियो भने मात्र हाम्रो भविष्य सुरक्षित रहन्छ र समग्र वातावरण पनि स्वच्छ रहन्छ।
0: त्यसैले बेलैमा वन व्यवस्थापन गरी वन क्षेत्रबाट सुकेका पात पतिङ्गर, झाडी लगायत ज्वलनशील वस्तु हटाऊ।
3: सुक्खा मौसममा सलाई, लाइटर जस्ता आगोजन्य वस्तुले वनमा प्रवेश नगरौं र अरूलाई पनि प्रवेश गर्न रोक लगाऊ।
0: सकेसम्म डढेलो लाग्न नदिऊ, लागिहालेमा सबै मिलेर तुरन्त निभाऊ। जिम्मेवार नागरिकको भूमिका खेलौ, आफू बाँच्नका लागि वनलाई बचाऊ। डिभिजन वन कार्यालय गोर्खा संघको सहकार्यमा आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिप्रेटको अनुरोध।
4: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
5: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ।
0: विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
6: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
0: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9841527, 9841527।
7: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
8: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
7: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
8: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
7: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
0: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
3: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
0: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6 हरमटारी गोर्खा। फोन नम्बर 0664206058, मोबाइल नम्बर 97964914003।
9: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
10: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
9: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैंचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
10: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
9: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 064-590-111 र 98-560-88-088।

0: वाओ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
1: हाम्रै बालकृष्ण भाइकोमा नि।
2: वाओ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अंकलकोमा नि।
3: वाओ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
4: हाम्रै बालकृष्ण सरकोमा नि सर।
1: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
5: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
6: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोपाइटर बालकृष्ण परियार, सम्पर्क 98560 40283 र 98058

0: बल्ल बल्ल घर बनाएर सक्यो, अब भने घर हेर्न लायकको हुने भयो।
1: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका रेलिङ गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
0: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। यूपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टील रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
1: हो र दाई, गोर्खामा पनि यूपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
0: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460 70211 र 98191 23 170।
2: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
1: गोर्खा नगरपालिका ओडा नम्बर 8 को सूचना। गोर्खा नगरपालिकाले आन्तरिक रोजगारी प्रवर्धनका लागि वैदेशिक रोजगारीबाट फर्किएको यस 8 नम्बर ओडा कार्यालयको क्षेत्रभित्रका इच्छुक व्यक्तिहरूले निशुल्क उद्यमशील तालिममा सहभागी हुनका लागि आवश्यक कागजपत्र सहित निवेदन दिनुहुन हार्दिक अनुरोध छ। आवश्यक कागजातहरू नागरिकता प्रमाण पत्र प्रतिलिपि 1 प्रति, वैदेशिक रोजगारबाट फर्किएको प्रमाण खुल्ने कागजात 1 प्रति, पासपोर्ट साइजको फोटो 1 प्रति र उल्लेखित ढाँचा अनुसारको निवेदन। ऋषिराम खत्री, ओडा अध्यक्ष, गोर्खा नगरपालिका, ओडा नम्बर 8। जय मातृभूमि पार्टीको सूचना। राष्ट्रियता, जनतन्त्र, सुशासन, समृद्धि र नेपालवादको नारामा समर्पित, कहीँ कतैबाट परिचालित नभई स्वचालित राष्ट्रप्रति पूर्ण वफादार राष्ट्रवादीहरूको समूह रहेको पार्टी जय मातृभूमि पार्टीको गोर्खा जिल्ला समिति, निर्वाचन क्षेत्र समिति, पालिका समिति र ओडा समिति गठन गर्ने कार्य भइरहेको हुँदा राष्ट्रप्रति वफादार राष्ट्रवादी गोर्खालीहरू यस पार्टीमा रही जिम्मेवारी लिन इच्छुकहरूले सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। सम्पर्क नम्बर 98511 87127 र 98511 28411। जय मातृभूमि, जय सुशासन, जय नेपालवाद।
0: तिम्रो छोरीको अक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नडराई स्टेजमा कस्तो मजाले बोलेको।
1: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि। पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ।
6: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
0: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
1: पक्कै पनि, बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 98111 91354 98111 91354।

0: Choice FM 90.4 MHz.
1: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना. हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ. विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू. हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ. थप जानकारीका लागि सम्पर्क 0664-2790, 98-560-40046 र 98-560-40901.
2: जय मातृभूमि पार्टीको सूचना. राष्ट्रियता, जनतन्त्र, सुशासन, समृद्धि र नेपालवादको नारामा समर्पित, कहीँ कतैबाट परिचालित नभई स्वचालित राष्ट्रप्रति पूर्ण वफादार राष्ट्रवादीहरूको समूह रहेको पार्टी जय मातृभूमि पार्टीको गोर्खा जिल्ला समिति, निर्वाचन क्षेत्र समिति, पालिका समिति र ओडा समिति गठन गर्ने कार्य भइरहेको हुँदा राष्ट्रप्रति वफादार राष्ट्रवादी गोर्खालीहरू, यस पार्टीमा रही जिम्मेवारी लिन इच्छुकहरूले सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ. सम्पर्क नम्बर 98-511-87-127 र 98-511-28-411. जय मातृभूमि, जय सुशासन, जय नेपालवाद.
1: ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् बी3 कम्प्युटर्स. काठमाडौँको मूल्यमा थप सुविधा सहित 2 वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ बी3 कम्प्युटर्स. फोन 0664-21-27-27 थारमटारी गोर्खा.
3: स्तनपान सम्बन्धी जानकारी. स्तनपान भन्नाले शिशुलाई जन्म दिइसकेपछि आमाले आफ्नो स्तनबाट निस्केको प्राकृतिक दूध खुवाउनु हो. शिशु जन्मेको जतिसक्दो चाँडो 1 घण्टाभित्र आमाको दूध खुवाउन शुरू गर्नुपर्छ. शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्व आमाको दूधमा पाइने हुनाले शिशु जन्मेदेखि 6 महिना पुरानो भएसम्म आमाको दूध मात्र खुवाउनुपर्छ. पानी पनि खुवाउनु हुँदैन, जसलाई पूर्ण स्तनपान भनिन्छ. शिशुलाई 6 महिनापछि पूरक खानाको साथमा कम्तीमा 2 वर्षसम्म निरन्तर स्तनपान गराउनुपर्छ. आमाको दूध खुवाउँदा हुने फाइदाहरू. आमाको दूध बालबालिकाको लागि अमृत समान हो. यसले बालबालिकाको जीवन रक्षा गर्दछ. पहिलो बाक्लो बेगौती दूध खोप सरह काम गर्दछ र निमोनिया, झाडा पखला, कान, छाला, पेट तथा श्वास प्रश्वास संक्रमणसँग लड्न सक्ने क्षमता बढ़ाउँछ. यसमा बालबालिकालाई आवश्यक पर्ने पर्याप्त पानी र खनिज तत्वहरू हुन्छ. शिशु जन्मने बित्तिकै आमाको दूध खुवायो भने सालनाल छिट्टै बाहिर निस्कन सहयोग गर्दछ, किनभने शिशुले दूध चुस्दा पाठेघर खुम्चिन्छ, जसले गर्दा बच्चा जन्माएपछि बढ़ी रगत बग्ने खतरालाई घटाउँदछ. महिलालाई हुने स्तन र पाठेघर सम्बन्धी क्यान्सरको खतरालाई पनि घटाउँदछ. आमाको कामको भारलाई घटाउँदछ. पानी उमाल्न इन्धन जुटाउने, दूध बनाउने आदि काम गर्नु पर्दैन. आमाको दूध जुनसुकै बेला र जहाँ पनि खुवाउन सकिन्छ. यो सधैँ सफा, सुरक्षित, पोसिलो र ठिक तापक्रमको हुन्छ. प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, प्रदेश जनस्वास्थ्य कार्यालय, गोर्खा. एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरी जानु पर्ने हुन्थ्यो,
4: तर अहिले जमाना फेरि सक्यो नि. तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामा उपलब्ध छ.
5: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हो.
4: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्.
5: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब.
4: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ.
5: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-490-39-421, गोर्खा नगरपालिका 6 शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि.

0: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना। एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11मा व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू: दक्ष अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
0: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका 6 दरबार मार्ग गोर्खा, सम्पर्क नम्बर 9856070133, 9846056415, 9846090033, 9846042722 र 9856061।

झन् काफ्लेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या हो गाउँदै गाउँदै त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

0: Choice FM 90.4 MHz.
1: जथाभावी फोहोर नफाल्न क्लीन गोर्खाको अत्यन्त जरूरी सूचना।
2: नगरपालिका क्षेत्रभित्र जथाभावी फोहोर फाल्न पूर्ण रूपमा निषेध गरिएको छ। सड़क, चोक, सार्वजनिक स्थानहरूमा नगरपालिकाको समन्वयमा क्लीन गोर्खाले आवश्यक डस्टबिनहरू राखेको र सोही डस्टबिनमा फोहोर फाल्नलाई हार्दिक अनुरोध गर्दछौ।
1: सड़क, चोक तथा सार्वजनिक स्थान सबै क्षेत्रमा सीसी क्यामेराबाट निगरानी भइरहेको जानकारी गराउँदछौ। यदि कसैले नियम उल्लंघन गरी जथाभावी फोहोर फालेमा फोहोर मैला 2074 बमोजिम 500 रुपियाँदेखि 1,00,000 जरिवाना लाग्नेछ।
3: स्वच्छ घर, सफा टोल र सुन्दर शहर गोर्खा बनाउने जिम्मेवारी हामी सबैको हो। स्वच्छ वातावरण, स्वस्थ जीवन, क्लीन गोर्खासँगै स्वच्छ गोर्खा।
1: गोर्खा नगरपालिका गोर्खा संघको सहकार्यमा क्लीन गोर्खाद्वारा जारी सन्देश।
4: होइन, एक्लै बसेर के सोचिरहेको?
5: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
4: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
5: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
4: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
5: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
4: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मरम्मत गरिन्छ।
1: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
3: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
1: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 98-16-17-60-12, 98-16-17-60-12।
6: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोर्खाबाट जनहितमा जारी सन्देश। खानेपानीको मुहान, कलेक्सन ट्याङ्की, पानी पोखरी, धारा वरपर सफा राखौं। खानेपानीको मुहानमा वर्षाको भल पस्नबाट जोगाउने उपायहरू अवलम्बन गरौं। खानेपानीका पाइपहरू उचित तरिकाले जमिनमा गाड्ने साथै संरचनाहरू संरक्षण गर्ने गरौं। खानेपानीको घरेलु स्तरमा शुद्धिकरण अर्थात् उमाल्ने, फिल्टर गर्ने जस्ता उपायहरू अवलम्बन गरेर मात्रै पिउने गरौं। खानेपानीका पाइपहरू ठाउँ ठाउँमा फुटेको छ भने तुरन्त जोड्ने काम गरौं र आवश्यक प्राविधिक सहयोगको लागि यस कार्यालयमा सम्पर्क गरौं। निर्माणाधीन अवस्थामा रहेका खानेपानी आयोजनाहरूको उपभोक्ता समितिहरूले नियमित अनुगमन गर्ने गरौं। पानीको प्रयोग सकिसकेपछि धाराको त्रुटि बन्द गर्ने गरौं। व्यक्तिगत सरसफाई, घरायसी सरसफाई तथा वातावरणीय सरसफाईमा समेत ध्यान दिने गरौं। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोर्खा।
3: भर्ना खुल्यो। गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खामा कक्षा 11 शैक्षिक सत्र 2083 लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला। पढ़ाई हुने विषयहरू विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा। हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल, दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाई हुने, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला भएको, अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा, नियमित परीक्षा तथा पृष्ठ पोषण हुने, विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था, खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता। श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खा। सम्पर्क नम्बर 98-61-25-300, 98-463-56-462, 98-415-019-61 र 98-466-40-622।

0: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
1: भेटे नि, होटल गोर्खा प्यालेस।
0: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
1: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
0: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
2: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
3: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 4143।
0: बल्ल बल्ल घर बनाएर सक्यो, अब भने घर हेर्न लायकको हुने भयो।
4: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
0: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली गिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
4: हो र दाइ, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
0: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460-70211 र 98191-23170।
5: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
0: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
6: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
0: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98410-51227, 98410-51227।

0: Extreme energy drink.
1: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी, गोर्खा।
2: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
1: बलियो फर्निचर, सुन्दर घरको पहिचान। पवित्र फर्निचर सप्लायर्स, हरमटारी, गोर्खा। सम्पर्क फोन नम्बर 064-420-212, 064-420-212।
2: युरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ। पर्याप्त प्राङ्गारिक मल सँगसँगै डिएपी, पोटास र युरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौ। रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ। त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौ, माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ। रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू। प्राङ्गारिक र रासायनिक मलको सिफारिस मात्रालाई ध्यान दिई उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ। बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठे मल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ। युरिया मल मात्र प्रयोग गर्नुहुँदैन, सिफारिस मात्रामा डिएपी, पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ। खाद्यान्न, तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डिएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ। युरिया मलको सिफारिस मात्राको 1/4 भाग बिरुवा रोपेको करिब 1 महिनामा र बाँकी 1/4 मात्रा बाली पोटाउने बेला करिब 2 महिनामा प्रयोग गर्नुपर्दछ। यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी लिनुहोस्। मलखाद सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ। सम्पर्क नम्बर 98-678-73-632 र 98-432-85-516। कृषक खेतका लागि जारी सन्देश। गण्डकी प्रदेश सरकार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, गोर्खा।
3: व्यवसाय गरिरहनु भएको छ? कर र भ्याटको झन्झट पनि छ?
4: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी।
3: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
4: कर, राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी, गोर्खा।
3: सम्पर्क गुणाखर गौतम, मोबाइल 98-560-17-970, 98-560-17-970।
5: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
6: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
5: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय, पुजेलेको कपडा पसल, पुजेलेको कपडा पसल, जहाँ सबै प्रकारका कपडा पाइन्छ। नारायण वस्त्रालय, पुजेलेको कपडा पसल, हरमटारी, गोर्खा। सम्पर्क नम्बर 98-460-26-176, 98-16-17-33-51।
7: हाम्रो वन, हाम्रो जीवन।
1: आदिवासी, जनजाति र स्थानीय समुदायको पहिचान यहीबाट शुरू हुन्छ।
7: वर्षेनी वन डढेलोको कारणले वनको स्रोत विनाश गरी हामीहरूको जीवन, संस्कृति र जीविकोपार्जनमा गहिरो असर पारिरहेको छ।
1: आउनुहोस्, हामी सबै मिलेर वन डढेलो न्यूनीकरणमा जुटौं, किनकि वन जोगियो भने मात्र हाम्रो भविष्य सुरक्षित रहन्छ र समग्र वातावरण पनि स्वच्छ रहन्छ।
7: त्यसैले बेलैमा वन व्यवस्थापन गरी वन क्षेत्रबाट सुकेका पात पतिङ्गर, झाडी लगायत ज्वलनशील वस्तु हटाऊ।
1: सुक्खा मौसममा सलाई, लाइटर जस्ता आगोजन्ने वस्तुले वनमा प्रवेश नगरौं र अरूलाई पनि प्रवेश गर्न रोक लगाऊ।
7: सकेसम्म डढेलो लाग्न नदिऊ, लागिहालेमा सबै मिलेर तुरन्त निभाऊ। जिम्मेवार नागरिकको भूमिका खेलौं, आफू बाँच्नका लागि वनलाई बचाऊ। डिभिजन वन कार्यालय गोर्खा संघको सहकार्यमा आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिप्रेटको अनुरोध।

गोर्खा नगरपालिका वडा नम्बर 8 को सूचना। गोर्खा नगरपालिकाले आन्तरिक रोजगारी प्रवर्धनका लागि वैदेशिक रोजगारीबाट फर्किएको यस 8 नम्बर वडा कार्यालयको क्षेत्रभित्रका इच्छुक व्यक्तिहरूले निशुल्क उद्यमशील तालिममा सहभागी हुनका लागि आवश्यक कागजपत्र सहित निवेदन दिनुहुन हार्दिक अनुरोध छ। आवश्यक कागजातहरू नागरिकता प्रमाणपत्र प्रतिलिपि 1 प्रति, वैदेशिक रोजगारबाट फर्किएको प्रमाण खुल्ने कागजात 1 प्रति, पासपोर्ट साइजको फोटो 1 प्रति र उल्लेखित ढाँचा अनुसारको निवेदन। ऋषिराम खत्री, वडा अध्यक्ष, गोर्खा नगरपालिका, वडा नम्बर 8।

0: Choice FM 90.4 MHz.
1: Choice FM time check.
2: अहिले साँझको 6 बजेको छ.
1: It's 6 PM.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: आउँदो आर्थिक वर्षका लागि 21 खर्ब 24 अर्ब बराबरको बजेट सार्वजनिक, 10 लाख रूपियाँसम्मको व्यक्तिगत आयमा कर छुट, 31 सरकारी निकाय खारेज र 18 वटाको पुनर्संरचना गरिने।
0: बजेट मार्फत 360 वस्तुको अन्तशुल्क खारेज, औद्योगिक कच्चा पदार्थमा भन्सार महसुल घट्यो, कर्मचारीको तलब बढ्यो, सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रेलिस्टबाट नेपाललाई छिट्टै बाहिर निकाल्ने घोषणा।
1: गणतन्त्र दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम, सगरमाथामा सफल आरोहणको 73 वर्ष, आकर्षण बढेसँगै व्यवस्थापन चुनौतीपूर्ण।
2: जति मानिसहरूको आकर्षण बढ्छ उति नै धेरै म्यानेजमेन्टको चुनौतीहरू पनि बढ्दछ।
0: इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति भान्सको दावी, पेचिला मुद्दा समाधान गर्न बाँकी नै रहेको भनाई।
1: र काभा महिला भलिबल च्याम्पियनशीपमा नेपाल चौथो, आईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा आज राजस्थान र गुजरात खेल्दै।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: जति मानिसहरूको आकर्षण बढ्छ उति नै धेरै म्यानेजमेन्टको चुनौती।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले आज आउँदो आर्थिक वर्ष 2083-84 को बजेट ल्याएको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्नुभयो। सरकारले आउँदो आर्थिक वर्षका लागि 21 खर्ब 24 अर्ब 34 करोड़ रूपियाँ बराबरको बजेट सार्वजनिक गरेको हो। चालू खर्च 12 खर्ब 70 अर्ब 58 करोड़ अर्थात 59.8%, पूंजीगत तर्फ 4 खर्ब 31 अर्ब 10 करोड़ र वित्तीय व्यवस्थापन तर्फ 4 खर्ब 22 अर्ब 24 करोड़ रूपियाँ अर्थात विनियोजन गरिएको छ। बजेट बिहोर्ने स्रोतमध्ये राजस्वबाट 14 खर्ब 5 अर्ब 31 करोड़, वैदेशिक अनुदानबाट 61 अर्ब 64 करोड़, त्यसै गरी वैदेशिक ऋणबाट 2 खर्ब 47 अर्ब रूपियाँ जुटाइने भएको छ। आन्तरिक ऋणबाट 4 खर्ब 19 अर्ब बिहोरिने भएको छ। चालू आर्थिक वर्षमा सरकारले 19 खर्ब 64 अर्ब 11 करोड़ रूपियाँ बराबरको बजेट विनियोजन गरेको थियो। बजेट मार्फत सरकारले करका दरमा वृहत पुनरावलोकन गरेको छ। प्रति व्यक्ति आयकर छूट दोब्बर गरी 10 लाख पुगेको छ। 10 लाख रूपियाँसम्मको व्यक्तिगत आयमा कर छूट घोषणा गरिएको हो। त्यस्तै 360 वस्तुको अन्तशुल्क खारेज गरेको अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयो। अर्थमन्त्री वाग्लेले विभिन्न 11 तहको भन्सार दर 7 तहमा सीमित गरेको पनि घोषणा गर्नुभएको छ। त्यस्तै 31 वटा सरकारी निकाय खारेज हुनेछन्। 18 वटा निकायको पुनर्संरचना गरिने भएको छ। सुधारका कदमबाट 20 अर्ब रूपियाँ बचत हुने अर्थमन्त्रीले बताउनु भएको छ। नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने व्यवस्थाको सहजीकरण गरिने आजको बजेट वक्तव्यमा उल्लेख छ। सरकारले बजेट वक्तव्य

0: वक्तव्यमा उल्लेख छ। सरकारले बजेट वक्तव्य मार्फत 273 प्रकारको कच्चा पदार्थमा भन्सार दर घटाएको छ। अर्थमन्त्री वाग्लेले औद्योगिक कच्चा पदार्थको भन्सार महसूल घटाएको उल्लेख गर्दै औद्योगिक कच्चा पदार्थको भन्सार महसूल तयारी वस्तुको भन्दा कम्तीमा एक तह कम हुने गरी 273 प्रकारको कच्चा पदार्थमा भन्सार दर घटाएको जानकारी दिनुभयो। सरकारले आउँदो आर्थिक वर्षदेखि पूँजीगत लाभ करलाई अन्तिम करका रूपमा घोषणा गरेको छ। शेयर कारोबारमा लाभ भएको अवस्थामा लगानीकर्ताले तिर्ने पूँजीगत लाभ कर तिरेपछि थप कर नलाग्ने घोषणा गरेको हो। त्यस्तै गरी सरकारले नेपाल टेलिकमको 66% शेयर मात्र सरकारसँग कायम राखी बाँकी शेयर नागरिक स्तरमा बिक्री गर्ने भएको छ। सरकारले विज्ञान प्रविधि अनुसन्धान र नवप्रवर्धनलाई प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ। एआईको क्षेत्रमा लगानी गरिने भएको छ। सरकारले काठमाण्डुको शिवचाटारमा एआई कम्प्यूट सेन्टर स्थापना गर्ने घोषणा गरेको छ। त्यसै गरी अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालन सहित सुशासन, आर्थिक पुनर्संरचना तथा समृद्धि, एकीकृत पूर्वाधार, लगानी आकर्षण तथा प्रवर्धन, पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र कृषिलाई प्राथमिकताका साथ बजेटले समेटेको छ। सरकारले ठूला किसानलाई प्रोत्साहन गर्ने घोषणा गरेको छ र न्यूनतम 2 करोड़सम्म पूँजी लगानी गर्ने किसानलाई 40% प्रोत्साहन अनुदान दिने, पायलट कार्यक्रम सञ्चालन गरिने आउँदो आर्थिक वर्ष 83-84 बजेट वक्तव्यमा उल्लेख छ। रासायनिक मलका लागि 32.46 अर्ब रूपियाँ विनियोजन भएको छ। चालू आर्थिक वर्षमा रासायनिक मलको बजेट 28 अर्ब हाराहारी रहेको थियो।
1: सरकारले निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न दिने घोषणा गरेको छ। सरकारले भिजन काठमाण्डुको 2040 दीर्घकालीन योजना कार्यान्वयन गर्ने घोषणा समेत गरेको छ। त्यसक्रममा अण्डरपास, ओभरपास, विद्युतीय तार, भूमिगत खोला, खुला क्षेत्र विकास सहितका योजना एकीकृत रूपमा गरिने अर्थमन्त्री वाग्लेले बताउनुभयो। सरकारले सड़क र शहरी विकाससँग सम्बन्धित आयोजना र कार्यक्रमका लागि 2.86 अर्ब रूपियाँ बराबर बजेट विनियोजन गरेको छ। सरकारले आउँदो वर्षमा 1000 किलोमिटर सड़क कालोपत्री गर्ने घोषणा गरेको छ। साथै 200 सड़क पुल निर्माण गरिने अर्थमन्त्रीले घोषणा गर्नुभयो। पूर्व पश्चिम राजमार्ग 4 लेनमा विस्तार गर्ने काम 5 वर्षभित्र सम्पन्न गरिने भएको छ। हुलाकी राजमार्गलाई 4.65 अर्ब रूपियाँ विनियोजन गरिएको छ। कर्णाली राजमार्गलाई 1 अर्ब र मध्य पहाड़ी लोकमार्गलाई 2.16 अर्ब रूपियाँ विनियोजन गरिएको छ।
0: दलित बाल बालिकाले पाउने बाल पोषण भत्ता दोब्बर बनाइएको छ भने महिला उद्यमीलाई कर्जा प्रवाहमा थप सहुलियत प्रदान गरिने भएको छ। अहिले मासिक 500 रूपियाँ रहेको दलित बाल बालिकाले पाउने भत्ता मासिक 1000 रूपियाँ पुर्याइएको छ। सरकारले सामाजिक सुरक्षा स्वैच्छिक अभियान पनि चलाउने भएको छ। सामाजिक सुरक्षामा 1.20 अर्ब रूपियाँ बराबर बजेट विनियोजन भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाललाई सड़क बाल बालिका मुक्त घोषणा गर्ने समेत बताउनुभयो। त्यस्तै 3 वर्षमा 90% नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने सरकारले लक्ष्य राखेको छ। नेपाल औषधि लिमिटेडलाई सक्षम बनाइने र स्वास्थ्य सेवामा फड्को मार्ने अर्थमन्त्री वाग्लेले बजेट भाषणमा घोषणा गर्नुभएको छ। सरकारले निशुल्क वितरण गर्ने मध्ये 25 प्रकारको औषधि नेपालमा नै उत्पादन गर्न नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउने घोषणा गरेको हो। सरकारले 7 प्रदेशको सरकारी अस्पताललाई विशिष्टीकृत स्वास्थ्य केन्द्रका रूपमा रूपान्तरण गर्ने घोषणा पनि गरेको छ।
1: सरकारले सरकारी कर्मचारीको तलब वृद्धि

0: प्रोत्साहन पर्यटन प्रवर्धन तथा लगानी मैत्री वातावरण निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ। त्यस्तै नेपाललाई युरोपेली संघ यूको कालो सूचीबाट हटाउन आउँदो पुषभित्र नागरिक उड्डयन प्राधिकरणको पुनर्संरचना गरिने भएको छ। अर्थमन्त्री वाग्लेले नेपाललाई यूको एयर सेफ्टी लिस्टबाट बाहिर निकाल्न पुषभित्र प्राधिकरणको पुनर्संरचना गरी नियामक र संचालकको पृथक भूमिका स्थापित गर्ने बताउनुभयो। गएको भदौ 23 र 24 भएको नवयुवा आन्दोलन, त्यसपछि भएको प्रतिनिधि सभा सदस्य चुनावपछि बनेको झण्डै दुई तिहाई बहुमत प्राप्त नयाँ सरकारको यो पहिलो बजेट हो। यसपटक यसअघि जस्तो झोलामा नभई नेपाली कागजको फाइलमा बजेट समेटिएको छ। बजेट संसदमा पेश गर्नु अघि आज दिउँसो बसेको मन्त्री परिषद बैठकले बजेट पारित गरेको थियो। प्रधानमन्त्री बालेन्द्र शाह आजको संसद बैठकमा उपस्थित हुनुभयो। संवैधानिक व्यवस्था अनुसार संघ सरकारले हरेक वर्ष जेठ 15 बजेट प्रस्तुत गर्दै आएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। सगरमाथा आरोहणमा आकर्षण बढेसँगै व्यवस्थापन चुनौती बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: एयरटेल अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आउँदो आर्थिक वर्षका लागि 21 खर्ब 24 अर्ब बराबरको बजेट सार्वजनिक, 10,00,000 रूपियाँसम्मको व्यक्तिगत आयमा कर छूट, 31 सरकारी निकाय खारेज र 18 पुनर्संरचना गरिने बजेट मार्फत 360 वस्तुको अन्तशुल्क खारेज, औद्योगिक कच्चा पदार्थमा भन्सार महसूल घट्यो, कर्मचारीको तलब बढ़्यो, सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रेलिस्टबाट नेपाललाई छिट्टै बाहिर निकाल्ने घोषणा, प्रधानमन्त्री बालेन्द्र शाह पनि आजको संसदमा उपस्थित लगायतका खबर प्रस्तुत गर्यौं।
7: नेपाल दर्पणमा अब बाँकी खबर। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक व्यवस्था र सुशासकीय संरचनामा हुने परिवर्तनबाट मात्र युगका अपेक्षा पूरा नहुने बताउनु भएको छ। गणतन्त्र दिवसको अवसरमा सैनिक मंच टोली खेलमा आज भएको विशेष समारोहमा राष्ट्रपति पौडेलले आचरण सुधार सहित राज्य सत्ताको चरित्र, राजनैतिक निष्ठा र मूल्य मान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक रहेकोमा जोड़ दिनुभयो। नवयुवा आन्दोलन उत्पन्न विषम परिस्थितिपछि प्रतिनिधि सभा चुनाव सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेश सहितको सरकार बनेको उल्लेख गर्दै उहाँले जनचाहना अनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रूपमा अगाडि बढ़ाउने निर्णय गरेको बताउनुभयो। गणतन्त्र दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरिएको छ। सैनिक मंच टोलीखेलमा भएको विशेष समारोहमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री बालेन्द्र शाह लगायत विशिष्ट व्यक्तित्व सहभागी हुनुभयो, तर विशेष समारोहलाई प्रधानमन्त्री शाहले सम्बोधन गर्नुभयो।

0: गणतन्त्र दिवसको अवसरमा कार्यकारी प्रमुखबाट सम्बोधन गर्ने परम्परा पहिलो पटक तोडिएको छ। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका कारण समारोहमा सहभागी हुनु भएन। पहिलो संशोधन सभा पहिलो संविधान सभाबाट 2065 जेठ 15 गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो। गणतन्त्र स्थापनाको 18 वर्ष पूरा भएको छ। गणतन्त्र दिवसका अवसरमा आज सार्वजनिक विदा छ।
1: आज सगरमाथा दिवस। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ऐतिहासिक सफलताको सम्झनामा आज विभिन्न कार्यक्रम गरिएको छ। सन् 1953 मे 29 तारीकमा न्यूजील्याण्डका पर्वतारोही एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गर्नुभएको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। सगरमाथा सफल आरोहणको 73 वर्ष पुग्दा सगरमाथा आरोहणमा विश्वकै आकर्षण बढ़दै गएको छ। सगरमाथा आरोहणमा आकर्षण बढ़दै गएसँगै यसको संरक्षण आरोहणमा चुनौती पनि देखिएका छन्। सगरमाथामा फोहोर थुप्रिदो छ। साथी सम्झना महर्जनले सगरमाथा आरोहणमा आकर्षण र चुनौतीबारे सगरमाथा आरोही तथा नेपाल पर्वतारोहण संघका प्रथम उपाध्यक्ष मिङमा ग्याम्बु शेर्पासँग कुराकानी गर्नुभएको छ।
2: सगरमाथा आरोहणमा नेपाल लगायत विश्वको पर्वतारोही क्षेत्रमा रहेको मानिसहरू बढ्नु नेपालको लागि एकदमै राम्रो सुनौलो अवसर पनि हो। तर चुनौती भनेको प्राकृतिक रूपमा बढ्दो तापक्रम क्लाइमेट चेन्जको इस्युले गर्दाखेरि भनेको समयमा समिट नहुने एटेम्प्ट गरेको समिट डेटमा पनि कतिपय स्नोफलको कारणले कतिपय हावाको कारणले गर्दा वेदरको कारणले गर्दा नहुने कारणहरू पनि त्यतिकै बढ्दो छ। र चुनौती जति मानिसहरूको आकर्षण बढ्छ उति नै धेरै म्यानेजमेन्टको चुनौतीहरू पनि बढ्दो छ।
3: चौथो आधार शिविरमा चाहिँ उद्धार टोली चाहिँ जुन सहायता तैनात गर्नुपर्ने थियो तत्काल रेस्क्यूको लागि, त्यसको लागि चाहिँ के कठिनाई छ र कस्तो खालको व्यवस्था हुनु जरुरी छ?
2: आजको दिनसम्म भन्ने भने सगरमाथा क्षेत्र र कुनै पनि नेपालीमा रेस्क्यू टिमको अग्रिम व्यवस्थापन गर्ने र भएको छैन। र जतिखेर इमर्जेन्सी सिचुएसन आउँछ तत्कालीन अवस्थामा जो पर्वतारोहण क्षेत्रमा लागेको छ, जुन हिमालमा पर्वतारोहण छ त्यही क्षेत्रमा भएको पर्वतारोहणहरूलाई बन्दोबस्त गरेर रेस्क्यू गर्ने कल्चर छ, त्यो पनि आगामी दिनहरूमा त्यसलाई व्यवस्थापन गर्ने ठूलो चुनौतीको
3: यो व्यवस्थापन गर्ने जिम्मेवारी चाहिँ कसको हो त?
2: हरेक यसमा राज्य पक्ष र प्राइभेट सेक्टर विज्ञ टोलीको सबै संयुक्त रूपमा एउटा रेस्क्यू टिम बनायो भने चाहिँ यो प्रभावकारी हुने देखिन्छ।
3: कस्ता खालका नीतिगत सुधारहरूको चाहिँ अपेक्षा गर्नुभएको छ?
2: उदाहरणको लागि सगरमाथाको प्रत्येक एउटा टिममा $4,000 चाहिँ गार्बेज डिपोजिटको नाममा रहन्छ। पर्वतारोहण सकिसकेपछि त्यसमा सगरमाथा पोल्युसन कमिटी SPCCले क्लिन चिट दिन्छ, जसले चाहिँ सगरमाथामा फोहोर गरेको छैन भन्ने अर्थ राख्छ। र सरकारी तहबाट खटेको लेजन अफिसर भनिन्छ, एलो भनिन्छ, जसले चाहिँ निगरानी गर्छ र एउटा टिमको तर्फबाट ग्रुप लिडर पनि हुन्छ। हरेक जिम्मेवारी ठाउँबाट जिम्मेवारी मानिसहरू हुन्छ, उहाँहरूको एउटा क्लिन चिट प्रसाद चाहिँ त्यो गाडी डिलिभरी पनि रिटर्न हुन्छ। त्यो खालको नीतिले चाहिँ सगरमाथामा फोहोर छैन भन्ने बुझिन्छ जुन चाहिँ पेपरबाट, तर रियालिटीमा सगरमाथामा फोहोर छ। तर त्यो नीतिलाई परिवर्तन गरेर गार्बेज डिपोजिट होइन कि गार्बेज फीको रूपमा परिवर्तन गरेर गार्बेज फी बुझ्छ, त्यसले चाहिँ सगरमाथामा क्षेत्रमा काम गर्ने कामदारहरूलाई फोहोर पर केजीको दरले किन्ने खालको वातावरणको नीति निर्माण भयो भने सगरमाथामा एक वर्षमा त भन्न सकिँदैन र कम्तीमा पनि 3 वर्षदेखि 5 वर्षसम्म सगरमाथामा फोहोर रहँदैन, त्यो पैसामा परिवर्तन हुन्छ र रियालिटीमा सगरमाथा सफा पनि हुन्छ।
3: यसमा चाहिँ सबैको कस्तो खालको सहकार्य चाहिँ जरुरी देख्नुहुन्छ?
2: यसमा नीतिगत सुधार हुनु नम्बर वान र सम्बन्धित क्षेत्रमा काम गर्ने कामदार र व्यवसायीको रूपताबाट चाहिँ यो सगरमाथा सरसफाईको कुरा एउटा व्यावहारिक रूपमा रिजल्ट देखिने गरिकन यो कार्यलाई अगाडि बढाउन सकिन्छ। नीतिगतता कार्यक्रममा अहिलेको सरकारले नीतिगतता कार्यक्रममा थुप्रै पर्यटन भन्ने शब्द र पर्यटनमा थुप्रै चासोको क्षेत्रहरू देखाएको छ र आगामी दिनमा पर्यटन क्षेत्रमा लगानी पनि बढ्ने देखिन्छ र सगरमाथाको सरसफाईको कुरा होस्, रेस्क्यू व्यवस्थापनको कुरा होस्, सबै कुराले अहिलेको सरकारले चाहिँ रिजल्ट देख्ने गरी काम गर्छ भन्ने म पूर्ण विश्वस्त छु।
0: उहाँ हुनुहुन्थ्यो सगरमाथा आरोही तथा नेपाल पर्वतारोहण संघका प्रथम उपाध्यक्ष मिङमा ग्याबु शेर्पा। फेरि पनि खबरकै सिलसिला, सरकारले देशभरबाट 14 उत्कृष्ट किसानलाई सम्मानसहित राष्ट्रिय पुरस्कार प्रदान गरेको छ। आज राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले जनै 2,00,000 रूपियाँ पुरस्कारसहित उत्कृष्ट 14 किसानलाई सम्मान गर्नुभएको हो। सम्मानित हुने किसानहरू प्रदेशगत रूपमा देशभरबाट छनौट गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। कार्यक्रममा सम्मानित किसानले राज्यबाट प्राप्त सम्मानले कृषि पेशामा थप ऊर्जा उत्साह र मनोबल बढ़ाएको बताउनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकासका लागि राज्यले योजनाबद्ध रूपमा नीति तथा कार्यक्रमहरू ल्याउनु पर्नेमा जोड़ दिनुभएको छ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
6: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
5: हाम्रा सेवाहरू
6: ओपिडी सेवा
5: विशेषज्ञ ओपिडी सेवा
6: निशुल्क औषधि वितरण
5: सशुल्क फार्मेसी सेवा
6: फिजियोथेरापी सेवा
5: अकुपंचर सेवा
6: योग परामर्श सेवा
5: क्रियाकल्प सेवा
6: पूर्वकर्म पंचकर्म सेवा
5: छार सूत्र सेवा
6: जलौका सेवा
5: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
6: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
5: विस्तृत जानकारीका लागि
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-696 98-514-24063।
7: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। आज दिउँसो कोशी र बागमती प्रदेशको तराई भागमा थोरै ठाउँमा मेघ गर्जन र चट्याङ सहित पानी परेको छ। सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाड़ी भागको एक दुई ठाउँमा ठूलो पानी परेको छ। सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशको तराई र पहाड़ी भागमा थोरै ठाउँमा हावाहुरी पनि चलेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविदका अनुसार आज राति कुनै कुनै ठाउँमा ठूलो वर्षा तथा असिनासहित पानी पर्ने सम्भावना छ। साथै राति तराई र पहाड़ी क्षेत्रमा हावाहुरी चल्न सक्ने सम्भावना पनि छ। हिजो बेलुका र गैराती पनि काठमाडौँ उपत्यकासहित केही ठाउँमा ठूलो पानी परेको थियो। थोरै ठाउँमा हावाहुरी पनि चलेको थियो। भोलि देशभर साधारणतया बादल लाग्नेछ। लुम्बिनी सुदूरपश्चिम मधेश प्रदेश कोशी बागमती र गण्डकी प्रदेशको तराई भागका थोरै ठाउँमा मेघ गर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। देशका तराई र पहाड़ी भागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ। पर्सि आइतबार बेलुकादेखि मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविदको अनुमान छ।
1: कम्बोडिया सरकारले भिसा अवधि सकिएर पनि बस्दै आएका 602 जना नेपाली नागरिकको जरिवाना शुल्क मिना गरेको छ। थाइल्याण्डको बैंककमा रहेको नेपाली दूतावासको पहलमा कम्बोडिया सरकारले ती नेपालीको जरिवाना मिना गरेको हो। दूतावासले विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ भिसा अवधि सकिएर बसिरहेका नेपालीलाई तत्काल स्वदेश फर्किन आग्रह गरेको छ। दूतावासले सूचना मार्फत विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र भिसाको समय अवधि सकिएपछि पनि त्यहाँ बसोबास गरिरहेका नेपाली नागरिकको विवरण संकलन गरी उनीहरूका लागि एकतर्फी यात्रा अनुमति पत्र अर्थात वान वे ट्राभल डकुमेन्ट तयार पारेर कम्बोडिया पठाइसकेको जनाएको छ। दूतावासले राहदानी हराएका वा अवधि सकिएका नेपालीलाई यस्तो डकुमेन्ट उपलब्ध गराएको हो। तत्काल देश नफर्किए कम्बोडिया सरकारले लागू गरेको नयाँ कानूनी व्यवस्था अनुसार पक्राउ जरिवाना र कैद सजाय समेत हुन सक्ने दूतावासले जनाएको छ।
0: उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपाल बीच पार्टी समायोजन भएको छ। पार्टी समायोजन सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री नदीराम परियारले हस्ताक्षर गर्नुभएको छ। सहमति पत्रमा सहमतिका 7 बुदा उल्लेख छन्। दुवै पक्षबीच पूर्ण एकता कायम गरी नेता तथा कार्यकर्ता व्यवस्थापन प्रक्रिया छिटो भन्दा छिटो अघि बढ़ाउने सहमति भएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँमा आज भएको कार्यक्रममा दुई पार्टी बीच एकताको सहमति भएको घोषणा समेत गर्नुभएको छ।
1: मानव अधिकार तथा शान्ति समाजले गणतन्त्र दिवसको अवसरमा सरकार संसद र न्यायालयको ध्यान आकर्षण गराउँदै आज काठमाडौँमा प्रदर्शन गरेको छ। लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरणका लागि समाजले राज्यका तीनवटै प्रमुख अंगलाई खबरदारी गरेको हो। समाजकी सभापति रेणुका पौडेलले विगतका सरकार असफल हुनुका कारणबाट पाठ सिक्दै वर्तमान सरकारलाई सजग रहन आग्रह गर्नुभयो।
0: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरान सम्झौताको निकै नजिक पुगेको दावी गर्नुभएको छ। यद्यपि उपराष्ट्रपति भान्सले युद्धबारे सम्झौता हुनु अघि अमेरिका र इरानले अझै धेरै पेचिला मुद्दा समाधान गर्न बाँकी रहेको बताउनु भएको बीबीसीले जनाएको छ। सम्झौतामा युद्ध विरामलाई 60 दिनका लागि विस्तार गर्ने र इरानको परमाणु कार्यक्रमको भविष्यका बारेमा वार्ता शुरू गर्ने उल्लेख छ। यसअघि हिजो अमेरिकी अधिकारीहरूले दुई देशले सम्झौताको एक खाले ढाँचामा सहमति भएको बताएका बीबीसीले जनाएको छ। तर यसबारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी नेतृत्वले स्वीकृति दिइसकेका छैनन्। इरानी अधिकारी समाचार संस्था तस्मिनले यो सम्झौतालाई अन्तिम रूप नदिएको वा पुष्टि नभएको भनेर लेखेको छ। अमेरिकी राष्ट्रपति भान्सले अहिलेसम्म भएका गतिविधिलाई अमेरिका र उसका साझेदार राष्ट्रहरूका लागि रणनीतिक उपलब्धिका रूपमा प्रस्तुत गर्नुभयो। गएको अप्रेल महिनाको शुरूमा युद्ध विराम सहमति भएको थियो र त्यसबेलादेखि अमेरिका र इरानले दीर्घकालीन शान्ति सम्झौताका लागि वार्ता गरिरहेका छन्। यसैबीच अमेरिका र इरानले एकअर्कालाई युद्ध विराम उल्लंघन गरेको आरोप लगाएका छन्। यसले युद्ध अन्त्यका लागि भइरहेको प्रयासलाई प्रभावित गरेको छ। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्य पूर्वमा तनाव कायमै छ।
1: अब खेल खबर। सरकारले आउँदो आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि 4.3 अर्ब रूपियाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डाक्टर सोनिङ वाग्ले आज बजेट प्रस्तुत गर्दै खेलकुद क्षेत्रका लागि 4.3 अर्ब रूपियाँ बराबरको बजेट विनियोजन गरिएको जानकारी दिनुभयो।
0: काभा महिला भलिबल च्याम्पियनशीपको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग पराजित भएको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको खबर हलमा आज भएको खेलमा नेपाल भारतसँग 3-1 सेटमा पराजित भयो। भारतले पहिलो सेट 25-22, दोस्रो सेट 25-23 र चौथो सेट 25-22 जित्यो। नेपालले तेस्रो सेट 25-15 जित्यो। यो सँगै भारतले तेस्रो स्थानमा रहेर काँस्य पदक जितेको छ। नेपाल चौथो स्थानमा रह्यो। घरेलु मैदानमा आयोजना भएका पछिल्ला तीन प्रतियोगितामा नेपाल पहिलो पटक पदकविहीन भएको हो। हिजो भएको सेमी फाइनलमा नेपाल इरानसँग र भारत काजाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो।
1: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्स खेल्दैछन्। यो खेल न्यू चण्डीगढमा बेलुका 8:15 शुरू हुनेछ। इलिमिनेटर खेलमा राजस्थानले सनराइजर्स हैदराबादलाई 47 रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो। त्यस्तै पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबीले गुजरातलाई 92 रनले हराउँदै फाइनलमा पुगिसकेको छ। पहिलो क्वालिफायरमा पराजित गुजरातले आज दोस्रो क्वालिफायर खेल्न लागेको हो। आजको विजेताले उपाधिका लागि साबिक विजेता आरसीबीसँग खेल्नेछ। फाइनल खेल पर्सि आइतबार अहमदाबादको नरेन्द्र मोदी रंगशालामा हुनेछ। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: आउँदो आर्थिक वर्षका लागि 21.24 अर्ब बराबरको बजेट सार्वजनिक। 10 लाख रूपियाँसम्मको व्यक्तिगत आयमा कर छूट। 31 सरकारी निकाय खारेज र 18 पुनर्संरचना गरिने।
1: बजेट मार्फत 360 वस्तुको अन्त शुल्क खारेज। औद्योगिक कच्चा पदार्थमा भन्सार महसुल घट्यो। कर्मचारीको तलब बढ़्यो। सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रेलिस्टबाट नेपाललाई छिट्टै बाहिर निकाल्ने घोषणा।
0: गणतन्त्र दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम। सगरमाथामा सफल आरोहणको 73 वर्ष। आकर्षण बढ़ेसँगै व्यवस्थापन चुनौतीपूर्ण।
1: इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति भान्सको दावी। पेचिला मुद्दा समाधान गर्न बाँकी नै रहेको भनाई।
0: र काभा महिला भलिबल च्याम्पियनशीपमा नेपाल चौथो। आईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा आज राजस्थान र गुजरात खेल्दै।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी विकास चापागाई र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: Mania Extreme Energy Drink.
1: जय मातृभूमि पार्टीको सूचना राष्ट्रियता जनतन्त्र सुशासन समृद्धि र नेपालवादको नारामा समर्पित कहीँ कतैबाट परिचालित नभई स्वचालित राष्ट्रप्रति पूर्ण वफादार राष्ट्रवादीहरूको समूह रहेको पार्टी जय मातृभूमि पार्टीको गोर्खा जिल्ला समिति निर्वाचन क्षेत्र समिति पालिका समिति र ओडा समिति गठन गर्ने कार्य भइरहेको हुँदा राष्ट्रप्रति वफादार राष्ट्रवादी गोर्खालीहरू यस पार्टीमा रही जिम्मेवारी लिन इच्छुकहरूले सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। सम्पर्क नम्बर 98511 87 127 र 98511 28 411। जय मातृभूमि, जय सुशासन, जय नेपालवाद।
2: भर्ना खुल्यो। गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खामा कक्षा 11 शैक्षिक सत्र 2083 लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला। पढ़ाई हुने विषयहरू विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा। हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाई हुने सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला भएको अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा नियमित परीक्षा तथा पृष्ठ पोषण हुने विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खा सम्पर्क नम्बर 98461 98463 56 452 98415 01 98416 4622।

0: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ, शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन भिलेजमा।
1: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
0: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रुचाई,
1: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य होटल गोर्खा इन भिलेज प्राली।
0: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड बस पार्क गोर्खा, फोन 064-420-206, मोबाइल 98-510-21-336।
2: घरको फोहोर वर्गीकरण गर्ने सम्बन्धी सूचना।
3: घरको फोहोर वर्गीकरण गर्ने तरिका:
4: पान्छाबाट निस्कने फोहोर तरकारी र फलफूलका बोक्रा, बासी खाना, हड्डी, प्रयोग गरिसकेका टिश्यू पेपर लगायत अन्य सबै खाले कुहिने फोहोर एकै ठाउँमा राख्ने।
5: प्लास्टिक जन्य सामान, नफुटेका सिसा जस्तै बोतलहरू, धातु, कपडा, प्लास्टिक तथा प्लास्टिकबाट बनेका सामग्रीहरू जस्ता नकुहिने फोहोर छुट्टा छुट्टै राख्ने।
6: स्वच्छ गोर्खा बनाउने पहिलो कदम घरको फोहोर वर्गीकरण।
0: फोहोर छुट्याउ, पर्यावरण जोगाऊ, स्वच्छ गोर्खा बनाऊ। गोर्खा नगरपालिका गोर्खा संघको सहकारीमा क्लिन गोर्खाद्वारा जारी सन्देश।

0: संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्यकर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
1: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण,
2: लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण,
1: थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच,
2: साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू,
1: छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क।
2: सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
1: थप जानकारीको लागि संगम मेडिहेल्थ क्लिनिक बस पार्क गोर्खा, फोन 064-421-315 र मोबाइल 98-560-40-018।

0: चॉइस एफएम 90.4 मेगाहर्ट्ज।
1: ग्यारेन्टी का साथ कम्प्यूटर मरमत तथा कम्प्यूटर संग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा बी3 कम्प्युटर्स हरमटारी, फोन 0664 21 323।
2: विश्वास तपाईको, सेवा हाम्रो।
3: व्यवसाय गरिरहनु भएको छ, कर र भ्याटको झन्झट पनि छ,
4: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी।
3: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
4: कर, राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
3: सम्पर्क गुणाकर गौतम, मोबाइल 98560 17970 98560 17970।

0: Slip on ya. Extreme energy drink.
1: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
2: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
1: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
2: नित्य इलेक्ट्रोनिक्स गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 9856724210 9856724210।
3: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना। एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11मा व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
4: हाम्रा विशेषताहरू: दक्ष, अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
3: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका छ दरबार मार्ग गोर्खा। सम्पर्क नम्बर 9856070133, 9846056415, 9846090033, 9846042722 र 9856042631।
2: आज हाम्रो जीवन एउटा मोबाइलमै भरिन्छ। यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुशी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ हरमटारी गोर्खा। मोबाइल 9851135194। गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
5: भेटे नि, होटल गोर्खा प्यालेस।
2: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
5: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
2: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
4: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
5: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा। फोन नम्बर 064-421-322 र 421-443।

0: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
1: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
2: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
1: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9840-51-227, 9840-51-227।
3: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
4: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
3: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल नारायण वस्त्रालय फुजेलीको कपडा पसल, हरमटारी गोर्खा। सम्पर्क नम्बर 9840-26176, 9816-17-33-51।
1: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिर जान पर्ने हुन्थ्यो,
5: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
6: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हो।
5: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
6: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
5: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
6: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 9849-39421, गोर्खा नगरपालिका 6 शक्ति चोक गोर्खा, होटल विसौनीको माथिल्लो गेट अगाडि।
1: वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
7: हाम्रै बालकृष्ण भाइकोमा नि।
8: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अंकलकोमा नि।
9: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
10: हाम्रै बालकृष्ण सरकोमा नि सर।
7: बालकृष्ण, बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
10: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
11: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 9856-40283 र 9008-48831।
12: गोर्खा नगरपालिका वडा नम्बर 8 को सूचना। गोर्खा नगरपालिकाले आन्तरिक रोजगारी प्रवर्धनका लागि वैदेशिक रोजगारीबाट फर्किएको यस 8 नम्बर वडा कार्यालयको क्षेत्रभित्रका इच्छुक व्यक्तिहरूले निशुल्क उद्यमशील तालिममा सहभागी हुनका लागि आवश्यक कागजपत्र सहित निवेदन दिनुहुन हार्दिक अनुरोध छ। आवश्यक कागजातहरू नागरिकता प्रमाणपत्र प्रतिलिपि 1 प्रति, वैदेशिक रोजगारबाट फर्किएको प्रमाण खुल्ने कागजात 1 प्रति, पासपोर्ट साइजको फोटो 1 प्रति र उल्लेखित ढाँचा अनुसारको निवेदन। ऋषिराम खत्री, ओडा अध्यक्ष, गोर्खा नगरपालिका, ओडा नम्बर 8।
13: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
1: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
13: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
1: गोर्खा गार्डन होटल गोर्खामा, तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
13: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0064-590-111 र 9856-88-088।
1: बल्ल बल्ल घर बनाएर सोच्यो, अब भने घर हेर्न लायकको हुने भयो।
14: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
1: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। यूपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टील रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
14: हो र दाई, गोर्खामा पनि युपीबीसी आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
15: गोर्खाली ग्रिल उद्योग गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460 70211 र 98191 23170।

0: slip on ya. Extreme energy drink.
1: जय मातृभूमि पार्टीको सूचना राष्ट्रियता जनतन्त्र सुशासन समृद्धि र नेपालवादको नारामा समर्पित कही कतैबाट परिचालित नभई स्वचालित राष्ट्रप्रति पूर्ण वफादार राष्ट्रवादीहरूको समूह रहेको पार्टी जय मातृभूमि पार्टीको गोर्खा जिल्ला समिति निर्वाचन क्षेत्र समिति पालिका समिति र ओडा समिति गठन गर्ने कार्य भइरहेको हुँदा राष्ट्रप्रति वफादार राष्ट्रवादी गोर्खालीहरू यस पार्टीमा रही जिम्मेवारी लिन इच्छुकहरूले सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। सम्पर्क नम्बर 9851 87 127 र 9851 28 411। जय मातृभूमि, जय सुशासन, जय नेपालवाद।
2: संगम मेडियल्स क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्यकर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
3: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण,
4: लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण,
3: थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच,
4: साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू,
3: छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क।
4: सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
3: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक बस पार्क गोर्खा, फोन 064-421-315 र मोबाइल 9856-40-018।
1: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स हरमटारी गोर्खा।
5: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
1: बलियो फर्निचर, सुन्दर घरको पहिचान, पवित्र फर्निचर सप्लायर्स हरमटारी गोर्खा। सम्पर्क फोन नम्बर 064-420-212 064-420-212।
6: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
7: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
6: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
7: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 9856-24-210 9856-24-210।
8: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
9: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ।
7: विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
8: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
7: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर हरमटारी गोर्खा। मोबाइल 9840-51-227 9840-51-227।
10: चोइस एफएम 90.4 मेगाहर्ज।

0: होइन, एक्लै बसेर के सोचिरहेको?
1: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
0: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
1: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
0: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
1: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
0: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
2: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
0: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
2: विकास मोबाइल सेन्टर हरमटारी 40 चोक गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12, 98 16 17 60 12।
3: युरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ। पर्याप्त प्राङ्गारिक मल सँगसँगै डिएपी, पोटास र युरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौं। रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ। त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौं, माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ। रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू। प्राङ्गारिक र रासायनिक मलको सिफारिस मात्रालाई ध्यान दिई उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ। बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठे मल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ। युरिया मल मात्र प्रयोग गर्नुहुँदैन, सिफारिस मात्रामा डिएपी, पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ। खाद्यान्न, तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डिएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ। युरिया मलको सिफारिस मात्राको 1/4 भाग बिरुवा रोपेको करिब 1 महिनामा र बाँकी 1/4 मात्रा बाली पोटाउने बेला करिब 2 महिनामा प्रयोग गर्नुपर्दछ। यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी लिनुहोस्। मलखाद सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ। सम्पर्क नम्बर 98 678 73 632 र 98 432 85 516। कृषक खेतका लागि जारी सन्देश। गण्डकी प्रदेश सरकार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र गोर्खा।
4: हजुरहरू पनि म जस्तै हुनुहुन्छ, सुनको गहना एकदमै मनपर्ने तर सुनको भाव सुन्न साथ डर लाग्ने। चिन्तै नगर्नुहोस्, त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राइस सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ? अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन सम्पर्क कारा कलेक्सन 98 066 63 381। व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
5: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना। एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11 व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
6: हाम्रा विशेषताहरू: दक्ष, अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
5: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक
3: माध्यमिक विद्यालय गोर्खा नगरपालिका छ, दरबार मार्ग गोर्खा। सम्पर्क नम्बर 98560 70 133, 98460 56 415, 98460 89 033, 98460 42 722 र 98560 42 631।
7: बल्ल बल्ल घर बनाएर सोच्यो, अब भने घर हेर्न लायकको हुने भयो।
8: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका रेलिङ गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
7: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टील रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउण्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
8: हो र दाई, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
3: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटलवर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरूङ, मोबाइल 98460 70 211 र 98191 23 170।

0: गोर्खा जिल्लाकै विश्वासिलो सुन चाँदी पसल
1: नारायण सुन चाँदी पसल बैंक रोड बस पार्क गोर्खा। फोन नम्बर 064-24-670 मोबाइल नम्बर 98-460-56-238।
2: भर्ना खुल्यो। गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खामा कक्षा 11 शैक्षिक सत्र 2083 लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला। पढ़ाई हुने विषयहरू विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा। हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाई हुने सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला भएको अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा नियमित परीक्षा तथा पृष्ठ पोषण हुने विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खा। सम्पर्क नम्बर 98-61-25-300, 98-63-56-462, 98-415-019-61 र 98-66-40-622।

0: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
1: भेटे नि, होटल गोर्खा प्यालेस।
0: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
1: कोठा सफा र आरामदायक पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
0: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
2: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
3: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
4: Choice FM 90.4 MHz।

0: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो।
1: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
2: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेशन फ्युचर हब।
1: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
2: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेशन फ्युचर हब।
1: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
2: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98 94 39 421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
3: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
4: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
3: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल, जहाँ सबै प्रकारका कपडा पाइन्छ। नारायण वस्त्रालय पुजेलेको कपडा पसल, हरमटारी गोर्खा। सम्पर्क नम्बर 98 460 26 176, 98 16 17 33 51।
5: गोर्खा नगरपालिका वडा नम्बर 8 को सूचना। गोर्खा नगरपालिकाले आन्तरिक रोजगारी प्रवर्धनका लागि वैदेशिक रोजगारीबाट फर्किएको यस 8 नम्बर वडा कार्यालयको क्षेत्रभित्रका इच्छुक व्यक्तिहरूले निशुल्क उद्यमशील तालिममा सहभागी हुनका लागि आवश्यक कागजपत्र सहित निवेदन दिनुहुन हार्दिक अनुरोध छ। आवश्यक कागजातहरू नागरिकता प्रमाणपत्र प्रतिलिपि 1 प्रति, वैदेशिक रोजगारबाट फर्किएको प्रमाण खुल्ने कागजात 1 प्रति, पासपोर्ट साइजको फोटो 1 प्रति र उल्लेखित ढाँचा अनुसारको निवेदन। ऋषिराम खत्री, ओडा अध्यक्ष, गोर्खा नगरपालिका, ओडा नम्बर 8।
6: तिम्रो छोरीको अक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नडराई स्टेजमा कस्तो मजाले बोलेको।
7: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि। पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ।
8: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
6: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
7: पक्कै पनि, बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 98 111 91 354, 98 111 91 354।

0: Mania
1: Extreme Energy Drink.
2: जय मातृभूमि पार्टीको सूचना राष्ट्रियता जनतन्त्र सुशासन समृद्धि र नेपालवादको नारामा समर्पित कहीँ कतैबाट परिचालित नभई स्वचालित राष्ट्रप्रति पूर्ण वफादार राष्ट्रवादीहरूको समूह रहेको पार्टी जय मातृभूमि पार्टीको गोर्खा जिल्ला समिति निर्वाचन क्षेत्र समिति पालिका समिति र ओडा समिति गठन गर्ने कार्य भइरहेको हुँदा राष्ट्रप्रति वफादार राष्ट्रवादी गोर्खालीहरू यस पार्टीमा रही जिम्मेवारी लिन इच्छुकहरूले सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। सम्पर्क नम्बर 98511 87 127 र 98511 28 411। जय मातृभूमि, जय सुशासन, जय नेपालवाद।
3: व्यवसाय गरिरहनु भएको छ, कर र भ्याटको झन्झट पनि छ,
4: विवरण दर्ता रिटर्न फाइल सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी।
3: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श सही नतिजा।
4: कर राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।

सम्पर्क गुणाखर गौतम, मोबाइल 9856170970 9856170970। ग्यारेन्टीका साथ कम्प्युटर मर्मत गर्नु परेमा तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा बिथ्री कम्प्युटर्स फोन 0674213023 हरमटारी गोर्खा। आज हाम्रो जीवन एउटा मोबाइलमै भरिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुशी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर।

0: बिग्रेको मोबाइल पनि मरम्मत गरिन्छ।
1: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
0: गुणस्तर विश्वास र सेवाको सही ठेगाना।
1: विकास मोबाइल सेन्टर हरमटारी 40 चोक गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12 98 16 17 60 12।

0: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिसर सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0664 20 790, 98 560 40 046 र 98 560 40 901।
1: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ? शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन्भिटेसनमा।
2: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
1: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रुचाई,
2: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य होटल गोर्खा इन भिलेज प्राली।
1: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 0664 20 206, मोबाइल 98 510 21 336।
3: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
4: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ।
5: विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
6: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
5: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी, गोर्खा। मोबाइल 98410 51 227, 98410 51 227।

0: Mania, extreme energy drink.
1: बल्ल बल्ल घर बनाएर सोच्यो अब भने घर हेर्न लायकको हुने भयो।
2: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका रेलिङ गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
1: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
2: हो र दाई, गोर्खामा पनि युपीभीसी, अल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
1: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460 70211 र 98191 23170। वाउ, कस्तो राम्रो सुट कहाँ सिलाउनु भएको?
3: हाम्रै बालकृष्ण भाइको मानि।
4: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलको मानि।
5: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
6: हाम्रै बालकृष्ण सरको मानि सर।
3: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
6: हाम्रै न्यू टेलर्स लोगो गोर्खा मानि।
7: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक, गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 98560 40283 र 98058 48831।
8: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाम न। कफी पनि खान मन लागेको थियो।
9: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
8: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
9: त्यसैले त मैले तिमीलाई हालेर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
8: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
1: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन, ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
2: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
1: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी, गोर्खा। फोन नम्बर 0664206558, मोबाइल नम्बर 97969401403।
10: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
1: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
10: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
1: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
10: गोर्खा गार्डन होटल, गोर्खा। सम्पर्क 0064590111 र 98568808088।

केटा आज तँ पार्टीमा गएर तँ नैनाले यस्तो गफ दिने हो, यस्तो गफ दिने हो, भित्र पार्टी छ कि मेरो, हत्तेरिका नैना।

0: होइन होइन यसै नाच्ने
1: ए आमा हो नैना कुरो।

0: Gracias, Bob.
1: Gracias.

0: चोइस एफएम 90.4 मेगाहर्ज।
1: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
2: महिला पुरुष बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा,
1: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल
3: नारायण वस्त्रालय फुजेलीको कपडा पसल हरमतारी गोर्खा। सम्पर्क नम्बर 98460 26176, 98 16 17 33 51।
4: भर्ना खुल्यो। गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खामा कक्षा 11 शैक्षिक सत्र 2083 लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला। पढ़ाई हुने विषयहरू विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा। हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल, दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाई हुने, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला भएको, अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा, नियमित परीक्षा तथा पृष्ठ पोषण हुने, विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था, खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता। श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खा। सम्पर्क नम्बर 98461-25300, 98463-56462, 98415-019-61 र 98466-40622। एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
5: तर अहिले जमाना फेरि सके नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामा उपलब्ध छ।
6: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हो।
5: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
6: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हब।
5: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
6: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98490-39421, गोर्खा नगरपालिका 6 शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।

0: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौं, सुरक्षित यात्रा सुनिश्चित गरौं,
1: तीव्र गतिमा सवारी न चलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौं, मादक पदार्थ सेवन गरी सवारी न चलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: गोर्खा नगरपालिका वडा नम्बर 8 को सूचना। गोर्खा नगरपालिकाले आन्तरिक रोजगारी प्रवर्धनका लागि वैदेशिक रोजगारीबाट फर्किएको यस 8 नम्बर वडा कार्यालयको क्षेत्रभित्रका इच्छुक व्यक्तिहरूले निशुल्क उद्यमशील तालिममा सहभागी हुनका लागि आवश्यक कागजपत्र सहित निवेदन दिनुहुन हार्दिक अनुरोध छ। आवश्यक कागजातहरू नागरिकता प्रमाण पत्र प्रतिलिपि एक प्रति, वैदेशिक रोजगारबाट फर्किएको प्रमाण खुल्ने कागजात एक प्रति, पासपोर्ट साइजको फोटो एक प्रति र उल्लेखित ढाँचा अनुसारको निवेदन। ऋषिराम खत्री, वडा अध्यक्ष, गोर्खा नगरपालिका, वडा नम्बर 8।